0: कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्यायो नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि। आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि। त्यो एउटा भयो भन्दाखेरि फेरि यस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौ। तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन। अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो। आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले दुई कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त। यस्तो छ, अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो। अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 वटा ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ के। किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो, धारा त अनिवार्य चाहियो। अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा, अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौँ न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या। अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने, हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौँ नि हाम्रो घरमा 2 हामी सानो बेलामा त हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कुल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौँ होइन। तर आज हामी घरमै नुहाउँछौँ, लुगा धुन्छौँ, हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौँ भने पछाडि हामीले गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाई हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाई होइन। हामीले अब मलाई के लाग्छ भने अब सिंचाईको ट्याङ्कीहरू सिंचाईको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाईको सिंचाई कुलो अथवा सिंचाईको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या। एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ। ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
1: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने, कतै खन्नी राख्ने त्यस्तो खालको स्थिति त भएन?
0: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाईको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाईको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाई पोखरीले कति रोपने खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि। त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने, तल खेत बाँझो भएर त काम भएन होइन। तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गर
1: भनेको। विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो, त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको?
0: त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है, भनेको प्राथमिकतामा पर्दो रहेछ। जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने 1 करोड छुटिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन। त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ, हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै। विषय छ र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ। बजेटको भोल्युम चाहिँ अलिकति कम
1: छ।
0: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाईमा नै हो। र अब तपाईँको सिंचाईको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो, यो जुन रिचार्ज पोखरीवाला रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठूलो हुन्छ नि त, र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि। अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको, किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ। अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिँचाइ गर्न मिल्ने भन्ने हाम्रो वडा नम्बर 11 को त एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ। अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
1: त्यो विषयमा त हामीले
0: कुरा गर्नुभएको थियो होइन, त्यसरी चाहिँ हामीले गरेका छौँ। अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो, अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो। त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ।
1: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्। भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ, अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ। यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ चार वर्षको कस्तो भयो?
0: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले, हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी
1: राजनीतिक,
0: किनभने चेक एण्ड ब्यालेन्सको लागि, र हामी प्राविधिक मान्छे होइनौ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन, र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ, गरेपछि हामीले गर्ने हो। अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द अथवा विवाद होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ
1: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन
0: यस्तो छ। अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ, बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसङ्गत छ जस्तो
1: भनेको त्यति प्रष्ट कानून नभएको भन्ने
0: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ। तर के छ भन्नुहोला भन्दाखेरि त्यो कि त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा, ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त। त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ। अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ, ठेका प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ,
1: त्यो कानूनमै त्यस्तो लेखिएको अथवा
0: व्याख्या त्यसरी गरिएको। हेर्नुहोस् है, कोटेसनको काममा त अनुगमनै नहुने, कोटेसन कहाँबाट जान्छ, के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ। तपाईँको ठेकामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा, हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेका सबैको गर्नुपर्छ नि अनुगमन, पर्यो नगरे कसैको पनि पर्दैन।
1: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि, के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
0: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने काहीँ कतै त्यस्तो भावनाहरू पनि आउने, काहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने। अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेका प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरे कि यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ कि
1: कुरा। यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
0: भयो,
1: नत्र भने
0: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं, किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो, त्यसलाई म गर्छु, तर सबैजना भएर गरौं, इट्स ओके, इफेक्टिभ हुन्छ। होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन।
1: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ, त्यसो भए अनुगमनलाई प्रभावकारी।
0: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
1: भनेको। त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले र ध्यान दिनुपर्ने छ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई?
0: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त, त्यो कुराहरू चाहिँ हाम्रोमा छैन। त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ। त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्।
1: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जनस्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि? कि उनीहरूको कुनै भूमिका नै हुँदैन?
0: होइन, उहाँहरूको भूमिका हुन्छ नि। सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो, इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो। अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन। र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै, जस्तो नगरपालिकाले सल्लाहकार राख्छ, कानूनी सल्लाहकार राख्न मिल्ला, प्राविधिक सल्लाहकार, त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त। उहाँहरू
1: राखिन्छ अब एक वर्षमा
0: यो बीचमा चाहिँ राखिँदैन सर,
1: हुँदैन
0: यो बीचमा। अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदा रहेछन्। अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ।
1: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको?
0: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु, किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् तिनलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएका,
1: चार वर्षमा कति परिवार मिलाउनु तपाईँले?
0: नसकेका उदाहरणहरू पनि छन् होइन, तर झगडा भएका विषयहरूलाई होइन, जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि, त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो, अनि त्यहाँनेरि चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो। त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो, तर हिजो बहु सरकारवाला केस भयो, अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहु सरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएका छौँ। दुवैतिर जग्गा दिन राजी, तर आफ्नो ठाउँमा बन्नु पर्यो उहाँहरूको माग, तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं। अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने, उहाँको तीनजना छोरा अनि तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो, अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ, एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो, बिरामी पनि भए, त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखल्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ। अनि बा आउनुभयो, बाहेर रुवावासी गर्नुभयो, हेर्नुहोस् है। अनि हामी तपाईँको कुरा सुन्छौँ के हो विषय भनेर भन्दाखेरि, अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लाग्यो, म त्यो त कहाँ दिन्छु। अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा, होइन मैले उसलाई दिइसकेँ। अनि त्यसो भए त अनि पायो नि त, उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि, हो त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखल्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ। अनि बा आउनुभयो, बाहेर रुवावासी गर्नुभयो, हेर्नुहोस् है। अनि हामी तपाईँको कुरा

0: के रहेछ भन्दाखेरि जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ।
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ उपमेश यहाँलाई।
0: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ। कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेषतः जनप्रतिनिधिहरूको पाँच वर्ष कार्यकाल मध्ये चार वर्ष सकिएको छ र बाँकी एक वर्षमा बनाइएका योजना र विगतको चार वर्षको समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं। हामी अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: साना बालिकामाथि जबरजस्तीकरणका घटनाको आँकडा बढ्दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्तीकरणी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष, 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्तीकरणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका, युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्तीकरणी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
2: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवार संग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा 1 प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुंवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
1: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
3: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो?

0: भने हामीले कस्तो समाज बनाइरहेछौ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद परमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
2: जब घटना घट्छ, सडक तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनेकै पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
1: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
3: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
4: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुंगानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
5: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ, सुगर स्वेटन बेभरेज, चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठूलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
4: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरोकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
6: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012मा यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक, भौगोलिक, रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
4: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
7: सोशल मीडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
4: संघको सवाल जवाफका प्रश्न दर्ता, 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्याण्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौ रहेका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गते को बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार राज्यसभाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह थगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
4: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द, त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नु भएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र 9 सीटसम्मका जीप शीर्षकमा विमल खतिओडाले लेख्नु भएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाल्यो वंशरी डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक, पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात, निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मीयाममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस, जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरू उल्लेख छ। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग 6 महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
4: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवांशी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
1: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
14: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं, खास गरी
7: पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ, अरूमा त हामी वेबसाइटमा हाम्रो अप टु डेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायत अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
14: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौँ, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
7: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौँ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौँ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ, त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौँ र आगामी दिनमा पनि गराउँछौँ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौँ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मोक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो, हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
14: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
7: यस्तो
14: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
7: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
4: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि घार सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका, बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी, 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना आलापत्र,
1: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
4: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिस्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
1: र टप एण्ड टी20 सिरिजमा नेपालको पहिलो जित, अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्ति
15: व्यक्तिले नजिकै रहेका अर्को पाको पुस्ताको पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, सहकारीको अरबौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
1: हवस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तर दुई संयोगको नाम एक दिन पनि उच्चारण नगरिकन उहाँको पदावधि सकियो र बीचमा यो घटना घट्यो. अहिलेको सरकारले पनि संविधान संशोधन गर्ने नाममा उहाँले समिति गठन गर्नु, एउटा समिति गठन गर्नुभयो, धेरै दलहरू आउनु पनि भयो, करिब तीन महिना काम पनि गर्नुभयो, रिपोर्ट पनि बुझाउनु भयो. आषाढको लास्टमा रिपोर्ट बुझाएपछि त्यसो मिति मलाई आज छाप उहाँहरू चुप लगाएर बस्नु भएको छ. यो उहाँको मनसा के हो थाहा भएन. तर अहिले धेरै विषयहरू प्रश्न यहाँले भने धेरै विषय उठेको छ. पहिलोको त संविधान संशोधन किन हुनु पर्यो भन्दा यो अहिलेको संविधान ज्यादै राम्रो छ भनियो, तर भदौ 23 र 24 गते घटना घटिसकेपछि त्यो संविधान निरन्तर कार्यान्वयन छ पनि भनिन्छ, तर त्यतिखेरको सरकार गठन गैर संवैधानिक भयो भन्ने आवाज पनि आयो, त्यतिखेरको पार्लियामेन्ट विघटन भएको छ भन्ने हिसाबले यो चाहिँ गैरकालीन भयो भन्ने मुद्दा पनि आयो. हेर्नुहोस् त अहिले संसद विघटन भएर निर्वाचन भएर यता आइसकेको त्यो मुद्दा जहाँको त्यही छ. त्यो बेलामा सरकार गठन भयो र अर्को सरकार आयो, त्यो मुद्दा जहाँको त्यही नै छ. हाम्रो न्यायपालिकामाथि पनि अब प्रश्न गर्ने हो कि भने बेला हिजो पनि थियो आज पनि छ. त्यति ठुल्ठूला मुद्दाहरू संशोधन विघटन गर्ने विषयमा, सरकार गठन गर्ने विषयमा चाहिँ मुद्दाहरू थाती राख्ने अनि अरू मुद्दाहरूलाई चाहिँ स्वागत गर्ने हो भने न्यायपालिका जनआस्था पनि कसो हो यो. त्यसैले म के भन्छु भन्दा संविधान संशोधन गर्ने हो भने अहिले दलहरूको नेताहरू सरकारहरू सबै एक ठाउँमा बस्नु पर्यो र संविधान संशोधन गर्ने विषयहरूको पहिचान भइसकेको छ. जस्तै उदाहरणको संघीय संसदको संख्याको बारेमा अहिले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रधानमन्त्री भन्ने विषयमा, प्रदेश सभाको औचित्यको बारेमा, प्रदेश सरकारको फंक्सनको बारेमा, स्थानीय सरकारको फंक्सनको बारेमा र अहिले संविधानीय आयोगको बारेमा, राष्ट्रसभाको उपाध्यक्षको बारेमा धेरै प्रश्न उठिरहेको छ नि त. यो विषयहरूलाई सम्बोधन गर्ने हो भने अहिले यदि हामीले इग्नोर गर्ने हो भने फेरि अर्को भदौको 23 र 24 दोहोरिनलाई यो सबै विषयले प्रमोट गर्छ भन्ने मलाई लाग्छ.
1: भनेपछि अहिलेको विषयमा पनि न्यायालयमाथि अलिकति सरकारी छाया वा चाहिँ प्रभाव वा न्यायालयको माथि पनि गम्भीर प्रश्नहरू उठेका हुन् प्रधानजी.
0: अहिले यो जुन अहिले नयाँ प्राण न्यायिक नेतृत्व आइसकेपछि अहिले अब जेएनजीको प्रभावको आधारमा जुन अहिले नयाँ नेतृत्व आउनु भएको छ र धेरैले अपेक्षा गर्नुभएको छ कि अहिलेको न्यायपालिकाले जेएनजीको स्पिडमा न्याय सम्बन्धन हुनेछ, समयमै न्याय पाइनेछ र समस्या अनुसारको समाधान हुन्छ भन्ने अपेक्षा गरिएको छ. तर जुन हिसाबमा अहिले बेन्च गठन गर्ने विषयमा, संवैधानिक बेन्च गठन गर्ने विषयमा मुद्दाहरू तपाईँको संवैधानिक बेन्चले हेर्ने मुद्दा कुन हो, रेगुलर बेन्चले हेर्ने विषय मुद्दा कुन हो, हिजोको दिनमा पनि प्रायः विवादमा आएको हो त. यो संवैधानिक बेन्चको तीनटा जुन धाराहरू छ संविधानमा 137, 1, 2, 3 छ, तपाईँको तीनमा चाहिँ प्रधान न्यायाधीशलाई लागेमा त्यो मुद्दा चाहिँ संविधान बेन्चमा जाने भनेको छ. त्यो बेला धेरै दुरुपयोग भयो भनेर बार र बेन्चको र नागरिकको धेरै ठूलो त्यो आवाजहरू आएको थियो. आज फेरि त्यो गल्ती दोहोऱ्याउन गरिरहनु भएको छ उहाँहरू. अहिले जुन मुद्दाहरू चाहिँ अहिले विवाद लम्ब्याउन सकिन्छ अथवा विवादलाई अनुकूल गर्न सकिन्छ भन्ने मुद्दा चाहिँ संविधान बेन्चमा पठाउने, संविधान बेन्चको गठन चाहिँ आफू अनुकूल गठन गर्ने, त्यो अनुरूप निर्णय विवाद निरूपण गर्ने जुन अहिले जुन ट्रेन्ड देखिरहेको छ, यो दिगो अथवा राम्रो लक्षण होइन भन्ने मलाई लाग्छ.
1: तर अब एउटा कुरा छ नि, संविधान संशोधनको मुद्दा त अब पिछल्लो नै बन्दै गइरहेको एउटा विषय होला, तर राजनीतिक नियुक्तिहरू जति पनि हुनुपर्ने हो, पदाधिकारीका नियुक्तिहरूदेखि लिएर धेरै अझै पनि आयोगहरू चाहिँ रिक्त अवस्थामा छन्, अदालतका न्यायाधीशहरू नियुक्तिको प्रक्रिया त्यस्तै छ, यहाँलाई थाहा छ, जिल्ला अदालत हुँदै उच्च अदालतसम्मका न्यायाधीशहरू चाहिँ केन्द्रमा आउनलाई निकै गाह्रो छ, अधिवक्ताहरूबाट चाहिँ न्यायाधीश नियुक्ति गर्ने होइन यो प्रचलन हिजोदेखि एकदम बलियो बन्दै पनि गइरहेको छ. यी यावत कुराहरूलाई हेर्ने हो भने चाहिँ के सुधार होला, के सुधारका छनक संकेत देख्नु भएको छ?
0: अहिले अपेक्षा धेरै छ. यहाँले भन्नुभयो आस्तै गरिकन अहिलेको विद्यमान सरकारले अध्यादेश मार्फत करिब करिब 1600-1700 पद खाली गर्नु भएको छ र उहाँले किन खाली गर्यो उहाँको जस्टिफिकेसन आउन सकिरहेको छैन र खाली गरेपछि नियुक्ति गर्न उहाँहरू तदारको देखिँदैन. नियुक्ति हिजोको फेरि अर्को एउटा के छ भने ती 1600-1700 पद हिजोको सरकार नियुक्ति गरेको चाहिँ राजनीतिकरणले, अहिलेको सरकार नियुक्ति गरेर राजनीति गर्नु हुँदैन. अनि अर्को यो सरकार त फेरि 100 वर्ष जाने होइन होला नि त, यो सरकार पनि अवधि होला नि त. त्यसपछि आउने सरकारले फेरि यो नियुक्तिलाई बदल गर्ने हो भने अनि देश कहाँ पुग्छ अहिले? हरेक सरकारले सबै पद खारेज गर्दै जाने हो अनि अब नयाँ नियुक्ति गरेर जाने हो भने त्यो संस्थाप्रतिको उत्तरदायित्व के हुने, त्यो संस्थाको नेतृत्व कस्तो हुने, जहाँ जहाँसम्म यहाँले न्यायपालिका भन्नुभयो अहिले अहिले सुरुमा कति राम्रो सिस्टमबाट आएको थियो भन्दा जिल्ला न्यायाधीश उच्चमा जाने, उच्च न्यायाधीश सर्वोच्च आउने र उच्चमा केही राम्रा कानुनव्यवस्था लिएर आउने, सर्वोच्चमा नि केही राम्रा कानुनव्यवस्था लिएर आउने जसले गर्दा बार र बेन्चको सहभागिता होस् र बौद्धिक व्यक्तिको मात्रै न्यायाधीशमा जाओस्, जसले गर्दा राम्रो निरूपण होस् भन्ने विषय त्यो परम्परा हुँदै आएको थियो। तर विगत 20 वर्षलाई हेर्ने हो भने तपाईँको न्यायाधीश नियुक्ति भनेको कार्यकर्ता भर्ती केन्द्र बनाइदियो, अहिले आएर त्यो बेलामा न्यायाधीशहरू कार्यकर्ता भर्ती केन्द्र बनाउने अनि राम्रो न्यायालय खोज्ने, फेरि उहाँहरू नै भन्छ, फेरि जसले नियुक्ति गर्यो उहाँहरू नै भन्नुहुन्छ कि न्यायपालिकामा राजनीकरण भयो, अलि न्यायपालिकाले न्याय दिन सकेन, उहाँहरू आफै गराउँदै हुनुहुन्छ र गरिराख्नु भएको छ। त्यसैले मलाई के आश छ भन्दा अहिलेको प्रधान नेतृत्वले ती आवाजहरू नियन्त्रित गर्नको लागि जिल्ला अदालतमा पनि कानुन व्यवस्था जाने व्यवस्था छ, मैले सुन्छु एक दुईजना कानुन व्यवस्था पनि जानुभएको छ अरे खुला प्रतिस्पर्धाबाट। उच्चमा अहिले जिल्लाबाट आउने न्यायाधीशको संख्या खोज्नुपर्ने भइसक्यो, अहिले सबै कानुन व्यवस्थाले भरिसकेको छ, सर्वोच्च अदालत अहिले 90% कानुन व्यवस्थाले भरिएको छ। त्यसरी कानुन व्यवस्थाबाट जम्मै न्यायाधीश भर्ने हो भने त्यो न्यायपालिकाको अब न्यायिक अब संवैधानिक परिषद र न्यायिक परिषदको काम के हो भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ। हजुर
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किसमान प्रधानजी नमस्कार।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधानविद, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो डिस हो खुशीको कनेक्शन
1: यो नेपाली रेडियो
0: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता डाक्टर उत्तर अयर हुनुहुन्छ। उत्तरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: अहिलेको अवस्थामा नेपाली कंग्रेसको हकिकत के बनाउन खोजिएको हो? संस्थापन इतर पक्षले अब निर्वाचन आयोगबाट, सर्वोच्च अदालतबाट आधिकारिकता पाइसकेपछि बहुमत महाधिवेशन प्रतिनिधिहरूले चाहिँ विशेष महाधिवेशन मार्फत नेतृत्व चयन गरिसकेपछि फेरि त्यही नेतृत्वबाट चाहिँ निर्वाचनमा टिकट लगेर निर्वाचन लड़िसकेपछि पनि यो के न्यू खोज्या?
3: नेपाली कांग्रेसको विशेष महाधिवेशन चाहिँ नेपाली कांग्रेसको सेन्ट्रल कमिटीले मात्र बोलाउन सक्छ। नेपाली कांग्रेसको दुईटा महामन्त्री तत्कालीन अवस्थामा अब सेन्ट्रल कमिटीले नै कारवाही गरेको पनि अवस्था थियो, होइन? त्यो अवस्थामा नेपाली कांग्रेसका दुईटा महामन्त्रीलाई विशेष महाधिवेशन बोलाउने अधिकार थिएन र नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत सदस्यहरू पनि थिएनन्, किनभने 800 जनाले निर्वाचन आयोगमै निवेदन दिया छन् हाम्रो चाहिँ यो विशेष महाधिवेशनमा सहमति छैन भनेर निर्वाचन आयोगमा निवेदन दिइसकेपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीजीले जुन किसिमको निर्णय लियो त्यो चाहिँ गैर कानूनी किसिमले अर्को पक्षको सुनाई नै नगरिकन विशेष महाधिवेशन गर्ने नेपाली कांग्रेसको विधानमा के व्यवस्था छ, नेपाली कांग्रेसको विधानै अध्ययन नगरिकन, नेपाली कांग्रेसको केन्द्रीय कमिटिको निर्णय नै नहेरिकन, नेपाली कांग्रेसको सेन्ट्रल कमिटीले त नियमित महाधिवेशनको निर्णय गर्ने अनि गरिसकेको अवस्था थियो, जसमा त्यो दुईटा महामन्त्री पनि अनि सहभागी थिए, सर्वसम्मत निर्णय थियो। सर्वसम्मत निर्णयलाई व्यवस्था गरिकन नेपाली कांग्रेसको पार्टीको विधान नहेरिकन अनि नेपाली कांग्रेसको खाली त्यो एउटा अनि त्यत्तिकै को मान्छे हुन् के मान्छे उनको भेलालाई अनि भेला भयो भन्ने किसिममा उनले चाहिँ त्यो अध्यावधिक गरेर तिनलाई चाहिँ अधिकार दिएर अनि त्यसपछि
2: महाधिवेशनले बोलाएको हो विशेष महाधिवेशन पहिला, त्यसपछि 40%
3: बोलाउने अधिकार चाहिँ छ, तर भेला गर्ने आयोजना गर्ने काम चाहिँ सेन्ट्रल कमिटीलाई हो, नेपाली कांग्रेसको सेन्ट्रल कमिटीलाई, त्यो नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्व
2: नेपाली कांग्रेसको सेन्ट्रल कमिटीकै व्यक्तिहरूले त आह्वान गरेका हुन् त,
3: सेन्ट्रल व्यक्तिले गर्ने अधिकार छैन नेपाली कांग्रेसको। तत्कालीन विधान हेर्नु पर्यो, नेपाली कांग्रेसको विधान हेरेर नेपालका मिडियाहरूले, नेपालका अनि सबै अनि चौथो अङ्गको रूपमा रहेका संचारकर्मीहरूले
2: चाहिँ
3: रहेको अनि अधिकारको कर्तव्य र काम र कर्तव्य अनि हेर्नु पर्यो, त्यसपछि चाहिँ अनि प्रश्न हुन्छ निर्वाचन
2: आयोगले। त्यसो भए अनि तपाईँहरूको भनाई अनुसार अवैधानिक भनिएको विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको प्रतिनिधिबाट बकाबक टिकट लिएर कुन मुखले निर्वाचन लड्न गएको?
3: अब त्यो त निर्वाचन लड्ने साथीहरूलाई सोध्नुहोस्, होइन? न म त न त्यो टिकट माग्न गए, न टिकट अनि के अरे त्यो वैधानिक हो भनेर बोलिराखेको छु, किनभने त्यो चाहिँ अवैधानिक हो भनेर म त बारम्बार भनिराखेका छु, किनभने अनि नेपाली कांग्रेसको विधान अनुसार सेन्ट्रल कमिटीले बोलाउनु पर्ने, उनीहरूले काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा त्यो भेला गरेका छन् अनि सेन्ट्रल कमिटीको सभापतिले नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनुपर्ने विशेष महाधिवेशन काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा गर्दाखेरि वैधानिक हुन्छ कि हुँदैन, यहीबाट प्रश्न बुझ न त।
2: अब एउटा कुरा चाहिँ के छ भने बागमतीमा धेरै पानी बगिसक्यो, होइन? प्रक्रिया धेरै अगाडि गइसक्यो, निर्वाचन र सर्वोच्च अदालतले मान्यता दिइसक्यो, अब अर्को 15 महाधिवेशन आयोजना भइ नै सकेका छ, त्यसको मिति तय भइ नै सक्यो, यो फेरि के का लागि विवाद गरे?
3: सर्वोच्च अदालतले त्यति बेलाको बेन्च चलेर अनि निर्वाचन आयोगले गल्ती गरेको अनि कुरा सबै प्रमाणहरू हेरेर नेपाली कांग्रेसलाई अहिले निस्सा अनि दिइसकेको छ, किनभने सबै कुरा रिओपन गर्ने नेपाली कांग्रेसको बारेमा विधानदेखि लिएर निर्वाचन आयोगले गरेको बेन्चले गरेको अनि सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले अहिले जाने निश्चा दिइसकेको छ, सबै कुरा अनि हेर्ने भनेर सर्वोच्च अदालतले नै भनिसकेको छ पूर्ण बेन्चले।
2: त्यो त भनिसक्यो, त्यो त अब अर्को पक्षलाई चाहिँ अलि सुनवाईको मौका नदिएको भन्ने मात्रै छ, एउटा प्रक्रिया अन्तर्गत आएको थियो त्यहाँबाट त जुन
3: सुनाईको मौका भनेको त्यो सुनाईको मौकामा सबै कुरा हुन्छ, सुनाईको मौकामा सबै कुरा हुन्छ। नेपाली काँग्रेसको विधान हेरिन्छ, नेपाली काँग्रेसको सेन्ट्रल कमिटिको अधिकार हेरिन्छ, विशेष महाधिवेशन बोलाउने कसलाई अधिकार छ भन्ने हेरिन्छ, त्यसपछि विशेष महाधिवेशनमा 800 जनाले चाहिँ विथड्र गरेका छन् त्यो कुरा हेरिन्छ, 800 जनाले विथड्र गर्दाखेरि त्यो 40% नै पुग्दैन, सबै कुरा हेरिन्छ। अनि एउटा कुरा मात्र होइन, शून्य सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले त्यो कुरा गरेको, अहिले निष्ठा दिएको कारण त्यो हो।
2: तपाईँ त देउबाजीको एकदमै निकट पनि हुनुहुन्छ, नजिक पनि हुनुहुन्छ उत्तरजी, त्यसो भए अब निष्ठा पाइसकेका छौँ, हाम्रै पक्षमा फैसला आउँछ भनेर देउबाजीले आश्वस्त पार्नु भएको छ तपाईँहरूलाई?
3: होइन, म चाहिँ एउटा कुरा के हो भने, नेपाली काँग्रेस अनि प्रजातान्त्रिकदेखि लिएर अनि अहिलेसम्म उहाँलाई एउटा निरन्तर अनि सहयोग गरिराखेको मान्छे हुँ, मैले के कति प्राप्त गरेँ भन्ने कुरा त्यो मेजरमेन्ट गर्ने कुरा होइन। एउटा कुरा के हो भने, उहाँले राष्ट्रको लागि एउटा यहाँ जुन कदम जम कर्णाली दलित महिला जनजाति आदिवासी थारू मुक्तिसम्मको लागि उहाँले काम गरेको छ। दोस्रो कुरा, 72 सालको संविधान चाहिँ जुन संविधानलाई मान्दैन भनेर मधेसमा आन्दोलन भइराखेको थियो, त्यो संविधानलाई सबैले मान्ने काम चाहिँ उहाँले गरेको छ। शिक्षा स्वास्थ्य हरेक कुरामा उहाँले चाहिँ आफ्नो कार्यकालमा सबै काम गरेको छ। दोस्रो कुरा, अनि सुदूरपश्चिम चाहिँ अनि देशबाट धेरै टाढा थियो, कर्णालीदेखि लिएर उतासम्म जान अनि धनगढ़ी पुग्न नै एक दिन लाग्थ्यो। सबै कुराहरू उहाँले राज्यलाई जोडेको कारणले उहाँ चाहिँ अनि अब नेपाली काँग्रेसको विधान अनुसार 3 महिनापछि नियमित महाधिवेशन गर्दाखेरि विश्राम लिने नेपाली काँग्रेसको वैधानिक व्यवस्था छ। जुनसुकै देश पनि एउटा प्रणाली चलेको हुन्छ, जुनसुकै पार्टी संगठनबाट नै प्रणालीबाट चलेको हुन्छ। बलजबस्ती किसिमले तत्कालीन अनि के अरे अवस्थामा बलजबस्ती किसिमले उहाँलाई हटाउनुपर्छ भनेर जुन सोच छ नि अनि अहिलेका ती युवा नेतृत्वहरूमा गयो, त्यो युवा नेतृत्वहरूको पनि त समीक्षा गरौँ न त। युवा नेतृत्वहरू कुन दिन केमा सफल भएका छन्, एउटा विश्वविद्यालयको सोभियु निर्वाचनबाट निर्वाचित भएदेखि लिएर आजको डेटसम्म उनीहरूको पनि अनि केमा सफल भयो भन्ने कुरा हेरौँ न त। जस्तो अहिलेका अनि 3-4 जना त अनि संसदमै थिए, संसदमा यो कमी कमजोरी भइराखेका छ नेपालमा, यसलाई सुधार गर्नुपर्छ भनेर तिनीहरूले जनताको पक्षमा, देशको पक्षमा, युवाको पक्षमा एउटा बिल लगेका, एउटा आफ्नो प्रस्ताव केही लगेको कुराहरू त हेरौँ न त, कुन लगेका छन् तिनले जाने। दोस्रो कुरा, मन्त्री हुँदाका अवस्थामा हेरौँ अनि अगाडि पछाडिको कुरा, पार्टी सञ्चालन गर्ने कुरामा हेरौँ, पार्टी सञ्चालन गर्दाखेरि जस्तो पार्टीको महामन्त्रीले नै पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार थियो र 4-4 लाख अनि क्रियाशील सदस्यता क्रम संख्या बिनाको अनि पठाएर जिल्लामा महाधिवेशन भाँड्ने काम गर्नुभयो। नियमित महाधिवेशन गर्ने जिम्मा पार्टी महामन्त्रीको र पार्टी महामन्त्री नै नियमित महाधिवेशन अनि बिगार्नतिर लागेपछि अनि कसरी नियमित महाधिवेशन हुन्छ? उहाँ त 3 महिनापछि छोड्दै थिए। र एउटा नेपाली उखान छ नि, डोकोको छ नि त चलचित्र, अनि तपाईँले चाहिँ बाबुलाई फाल्ने हो भने त्यो डोको लिएर आउनु तपाईँलाई पनि फाल्ने भनेर, भोलि उनीहरूको अभिगत के हुन्छ त? अहिले चाहिँ जसले जेल नेल पुरेका हुन्, पार्टी बनाएका हुन् देशको लागि अनि दुःख गरेका हुन्, जुङ्गाको रेखी नकोरेदेखि आन्दोलनमा हिँडेका मान्छेहरूलाई कुनै दिन चाहिँ ठुलो उसमा ढुङ्गा हानेको भरमा अनि क्याम्पसमा अनि जिन्दाबाद मुर्दाबाद भनेको भरमा चाहिँ हामीले यो गरेका छौँ भनेर हुन्छ? त्यो सबै कुरा हेर्नुपर्ने हुन्छ नेपालीहरूले। उनीहरूले भिरगोटी मण्डपमा भेला गर्ने स्रोत कहाँबाट ल्याए? निर्वाचनमा 10 लाख एउटा उम्मेद्वारलाई दिने स्रोत कहाँबाट ल्याए? उनीहरूको पेन नम्बर कति हो? राज्यलाई कति कर तिरेका छन्? उनीहरूको सचिवालय कहाँबाट सञ्चालन भइराखेको छ? र उनीहरू चाहिँ मोबिलिटी कहाँबाट चलेको छ भनेर अहिलेको युवाहरूले त सबैले हेर्छ नि त। जस्तो एउटा
2: अहिले त अब देउबाको सचिवालय कहाँबाट चलिरहेको छ भनेर पनि हेरिरहेछन् नि त युवाहरूले।
3: एकदम हेर्नुपर्छ, देउबाको सचिवालय कहाँबाट चलेको छ भन्ने कुरा पनि हेर्नुपर्छ।
2: यत्रो आँकाबाट आयो, कसले उकासी राखेको छ, कङ्ग्रेसलाई विघटन गर्नका निम्ति कसले चाहिँ भूमिका खेलिरहेको छ भन्ने पनि युवाहरूले
3: हेरिरहेका छन्। होइन, एउटा पारदर्शिता चाहिँ अहिलेको युवाले सबै कुरामा खोजिराखेको, अहिलेको सरकारको पनि पारदर्शिता खोजिराखेको छ। हिजोका युवाहरूले अनि जुन चाहिँ हामी पार्टी चलाउँछौ भनेर भनिराखेको छ, केमा सबल एउटा कपनको अनि के अरे दुभान्त अनि के अरेबाट निकास दिन नसक्ने राजु पाण्डे गएर त्यहाँ चाहिँ निकास दियो भनेपछि हामी अनि त्यहाँबाट निर्वाचन क्षेत्र नै भाग्न खोजेका युवाहरूले अब पार्टी चलाउँछौ देश चलाउँछौ भनेर ठूलो पूर्ति गरेर हुन्छ? जस्तो अनि प्रदीप पौडेलजी अनि स्वास्थ्य मन्त्री हुँदाखेरि स्वास्थ्य एमडी डाक्टरहरूको रेजिडेन्ट डाक्टरहरूको लागि सरकारी र अनि प्राइभेटहरूले सरकारीको चाहिँ एडमिसनको खुलेको थियो, प्राइभेटको लागि अनि एडमिसन कलेजहरूले मानेकै थिएन। उहाँहरू सरकारी कलेज नै खुल्दाखेरि

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: आकर्षित समेत गरेको छ। हजारौंले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोडिने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था, केही तालिममा न्यून उपस्थिति, तालिमपछि रोजगारीमा जोडिनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्। आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौ। के छ आजभोलिको कार्यव्यस्तता, के छ, यसैबाट शुरू गरौं।
4: हस् हस् धन्यवाद सर। सिप मेलाको कुरा गर्दाखेरि यो तेस्रो पटकमा हामी जमर्कोमा छौं। पहिलो सिप मेला र दोस्रो सिप मेला चाहिँ हामीले एकदमै फ्रुफुल तरिकाले शुरू गरियो। यो खास महानगरले शुरू गरेको एउटा नवीनतम मञ्च हो जसले चाहिँ श्रमलाई चाहिँ रोजगारसँग जोड्नलाई एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ शुरू गरेको कार्यक्रम हो।

0: भइरहेका गतिविधि वडाहरूमा पनि भइरहेका छन्, पालिका स्तरमा पनि भइरहेको छ, तर फरक तरिकाले अलि बल्कमा अलि मासमा चाहिँ तालिम दिउन भनेर तपाईँले दुई वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम सुरु गर्नुभयो। के कन्सेप्ट थियो, कसरी सुरु भयो यो प्लानिङ अथवा यो विचार चाहिँ कसरी आयो?
1: पहिलो त म अलिकति डाटामा जान चाहेँ होइन, जस्तो नेपालको सन्दर्भमा हेर्ने हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5,000 जना 5,00,000 जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ
0: हो।
1: त्यसमध्ये डेटालाई हेर्ने हो भने लगभग 2.5 लाखको हाराहारीमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ, जसमा अब खर्चको कुरा गर्ने हो भने लगभग 20 अर्बभन्दा बढी खर्च भएको देखिन्छ। र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने संघले, प्रदेशले र स्थानीय तह लगायत प्राइभेट संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरू, विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ। तथापि यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन। अझ विशेष गरी हामी वैदेशिक रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सीबीएसको डेटा अनुसारले कुरा गर्ने भने पनि र माइग्रेसन रिपोर्टलाई हेर्दा पनि लगभग 1,000 जना जति चाहिँ दैनिक वैदेशिक रोजगारमा जान्छन् होइन, त्यसमध्ये हेर्ने हो भने 20% मात्रै स्किलफुल म्यान पावर चाहिँ वैदेशिक रोजगारमा गएको देखिन्छ। भनेपछि 80% चाहिँ अनस्किल म्यान पावरहरू वैदेशिक रोजगारमा गएको देखिन्छ। भनेपछि यो ठूलो ग्याप एकातिर छ भने हाम्रो नेपालमा चाहिँ सञ्चालित तालिमहरूको जुन एकरूपता चाहिँ छैन। हुन त यसमा विभिन्न कारणहरू छन् होइन, यसमा चाहिँ अब एन नै हाम्रो टिबेट एन नै आएको छैन र अहिले अब एनबिक्युएफको सिस्टम जुन नेपाल सरकारले लागू गर्न खोजेको छ त्यो पनि अहिले अब पाइपलाइनमै छ। अब यावत कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्दाखेरि कस्तो खाले तालिम सञ्जाल गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नै तरिकाले तालिम सञ्जाल गरेको अवस्था छ। र यति हुँदा पनि हाम्रो सिप मेलामा चाहिँ हाम्रो कन्सेप्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिप कस्तो हो भन्ने कुरा चाहिँ पहुँच एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिला इनिसियलमा चाहिँ। र त्यसपछि चाहिँ सिप पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर तालिम सञ्चालन गर्यो भने कमसेकम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिगण रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो, सिपमेला सञ्चालन गरेको हो। तर भिजन चाहिँ हाम्रो पहिलो नेतृत्वको भिजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो।
0: देवेन्द्रजी, तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनुभयो, 5,00,000 जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनु
1: क्षमता।
0: हजुर, मैले कता कता सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ, त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको संख्या भन्दाखेरि काठमाडौँको मात्रै चाहिँ कति रहेछ?
1: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै बनाएको छ। भनेपछि यो डेटा हामीसँग एलएमएस सिस्टम छैन अहिलेसम्म होइन, हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हामीले पोर्टलको विकास त गऱ्यौँ होइन, त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आएको डेटा आवेदकको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ होइन, रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ, तर नेसनल डेटा चाहिँ छैन। अब हामीले हेर्ने भनेको सिबिएस डेटा, माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने, तर एक्ज्याक्ट डेटा चाहिँ छैन।
0: यो सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसकै अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ। त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् एउटा, र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन्, त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले?
1: हो, मुख्यतया त हामीले डिमान्ड र सप्लाई नै भन्छौँ होइन। हामीले अब तालिम प्राप्त जनशक्ति एज सप्लाईको रूपमा जान्छ भने अब मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो, अनि त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो। र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिप मेलाकै कुरा गर्ने हो भने पहिलो सिप मेलामा हामीले पहिला सप्लाई बेसमै गयौँ, किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गर्यौँ र त्यस

0: बेसिसमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गर्यौँ होइन, विषयहरू चाहिँ हामीले संस्थापित गर्यौँ र उहाँहरूलाई जे इन्ट्रेस्ट छ त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो। त्यो भनेको एकदम एक्ज्याक्टली सप्लाई डिमान्डमा गयो र सप्लाई डिमान्ड जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्नलाई अझै सकस भयो भनौँ न। अब त्यसपछि तालिम सञ्चालन गरेपछि कहाँ छ रोजगारदाता, कता हुनुहुन्छ, डिमान्ड कस्तो छ भन्ने हिसाबमा जाँदाखेरि चाहिँ त्यसले ग्याप क्रिएट गर्यो र त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सच्याएर सेकेन्डमा चाहिँ हामीले सिपमेला सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेसमा गयौँ, डिमान्ड ड्रिभनमा गयौँ, जसमा चाहिँ पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गर्यौँ। अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई होइन, अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गर्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गर्यौँ, अकुपेसन डिफाइन गर्यौँ र अनि बल्ल हामीले के अरे उसलाई परीक्षार्थीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिपमेन्टलाई चाहिँ सञ्चालन गरेको।
1: के खोजेको हो त बजारले, पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरू अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नुभयो। एउटा रोचक प्रसङ्ग के भन्नु, जस्तै मैले विज्ञहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा, अवसर व्यापक छ होइन, तर हामीलाई चाहिँ स्किल जनशक्तिको आवश्यक हो त्यो चाहिँ छैन भन्ने गुनासो एउटा सुनिन्छ। तर काम खोज्ने मान्छेले चाहिँ के भन्छन् भन्दाखेरि अब त्यो जागिरै छैन, अब मास्टर्स पास गरेको छ, स्नातक गरेको छ, स्नातकोत्तर गरेको छ, 15-20 हजारमा रिसेप्सनमा बस्नुपर्ने हुन्छ, जागिरै छैन, पैसै छैन भन्छन् क्या। यो तालमेल चाहिँ किन मिलेको छैन खासमा?
0: त्यही हो, त्यो चाहिँ हजुरले एकाडेमिक हुन टिभी सेक्टर नभइकन चाहिँ एकाडेमिक हाम्रो फर्मल एजुकेसनमा पनि त्यो देखिन्छ, तर फर्मल एजुकेसन नछोडेरै हामीले टेक्निकल एजुकेसनमा हेर्ने हो भने पनि त्यो ग्याप देखिन्छ होइन। जस्तो यताबाट तालिम सञ्चालन भइरहेको छ, ह्युमन रिसोर्स स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् भने तर इन्डस्ट्रीलाई त्यो चाहिँ दक्ष जनशक्ति पाइरहेको अवस्था छैन होइन, त्यो भनेको मिसम्याच भयो। त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ होइन, दक्ष जनशक्ति निर्माण गरिरहँदाखेरि इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नै तरिकाले सञ्चालन गर्छौँ क्या तालिमहरू। अब उहाँलाई के चाहियो त्यो बेसमा पो तालिम सञ्चालन गर्नुपर्ने हो नि। तर त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै छैन भनौँ, न्यून छ र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्री, ड्युरिङ र पोस्ट ट्रेनिङ हुन्छ तिनटै अवधिमा, तालिम सुरुभन्दा अगाडि र तालिम पश्चातको जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संलग्नतामा चाहिँ हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ। त्यो भन्दा एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त, अहिले मिसम्याचको अवस्था हो त्यो, त्यो टेक्निकल एजुकेसन छ, फर्मल एजुकेसन पनि छ।
1: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछन्, त्यो अघिल्ला 2 वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
0: हेर्दाखेरि अब तालिम त हामीले सिपमेला बाहेक अरू पनि रेगुलर तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन। हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ। जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेन एक्टरको रूपमा राखेर नै हामीले तालिम सञ्चालन गर्छौँ, तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएछ। जस्तो पहिला तालिम सञ्चालन गरिरहेको जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जना गरे भने पक्कै पनि उनीहरू सेल हुन सक्छन्। होइन भने तालिम मात्रै हिसाबले स्काटर बेसमा हामीले तालिम सञ्चालन गर्यो भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन। र अहिलेको काठमाडौँको बेसमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ, सिपमेला पनि अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिपमेलाको बारेमा त पछि कुरा गरौँला, तर त्यसलाई चाहिँ सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इलिमेन्ट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ, जसले गर्दाखेरि त्यो भनौँ न रोजगारदातासँग चाहिँ रोजगारदातालाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ।
1: देवनजी, मलाई अलिकति उत्सुकता लाग्यो, अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ, के फरक छ अघिल्ला 2 संस्करणको तुलनामा तेस्रो सिपमेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न।
0: हजुर, हामी नयाँ प्रयास गरेको छौँ, पक्कै पनि सिपमेला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दा पक्कै पनि एउटा इनोभेटिभ नै टास्क थियो त्यो होइन, र जुन तरिकाको एउटा भनौँ न देशभरि नै चर्चा भयो र अरू पालिकाहरूले पनि यसलाई होइन यसलाई लिँदै उहाँहरूले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसले राम्रो इनिसिएटिभ दिएको छ टिबेट सेक्टरमा. र पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो, त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री इन्गेजमेन्ट पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो, जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ. भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छ, जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको उहाँहरूलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हामीले करिकुलमको चाहिँ 390 घण्टा हुनुपर्ने, लेभल टू जाँदा 1696 हुनुपर्ने भन्ने यी लगायत यो जुन एउटा रेस्ट्रिक्सन छ, बााउन्ड्री छ, त्यो बााउन्ड्रीलाई त्योभन्दा बियोन्ड गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट हुनु सिपमेला थर्डमा चाहिँ भोलि भनौँ न स्पेसिफिक तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ. त्यो चाहिँ माइक्रो क्रेडेन्सियल को कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ. त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन, गार्मेन्ट एउटा ट्रेनिङ छ, गार्मेन्ट ट्रेनिङ सेकेन्डलाई करिकुलमले के भन्छ भने 390 घण्टा पुरा भएपछि मात्र लेभल वानको तालिम दिन सक्छ भन्ने छ. अब हामीले कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामीले विभिन्न मोड्युल हुन्छ नि त होइन, 10-20 मोडल हुन्छ, सबै मतलब सर्ट प्यान्ट अथवा सिउनी सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ. तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गरियो भन्दाखेरि माइक्रो क्रेडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ एउटा हुन्छ, त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो. फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न, यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला, ती कुराहरू हुन्छ नि. जस्तो एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो क्या, ऊ जस्तो त्यो घन्टा 390 घण्टा जान परेन क्या, सम्पूर्ण सिक्न परेन, किनकि त्यो त भोलि अहिले इन्डस्ट्रीमा जाँदैन, म थुप्रै इन्डस्ट्रीमा गएँ गार्मेन्टमा, उनीहरूले एउटा स्पेसिफिक तालिम मात्रै उनीहरू मात्रै काम गरिरहेको छन् क्या. जस्तो अब एउटाले बाहुले सिउने मात्रै काम गरिरहेको बिहान बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्ने काम गर्छ, अब बाहिर पनि त्यो छ होइन. अब यो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिबेट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ क्या, त्यो चाहिँ हाम्रो सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दक्ष जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स. अनि त्यो चाहिँ हामीले के गर्यौँ भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि, हामीले एक महिना पिरियडमा चाहिँ हामीले अब दुईवटा मोडुलमा दुईवटा मात्रै तालिम सिक्ने हो कि, तिनवटा मात्रै स्किलमा जाने हो कि, जुन स्किलमा जान्छौँ सर्टै पिरियड कुनै एक घन्टाको नै होला, कुनै चाहिँ 5 घण्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या, भोलि मार्केटमा जाँदा त्यो बिकोस् भनेपछि हरेक एङ्गलबाट हेर्दा पनि हि इज अ पर्फेक्ट अर हि अर सी विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले त्यो कन्सेप्ट अनुसार माइक्रो क्रेडेन्सियलमा गएको छौँ. अब अहिलेको जाँदैछौँ भनौँ न, सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेका थियौँ, त्यसमा चाहिँ मोड्युल बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलि जाँदाखेरि मार्केटमा जाँदाखेरि ए यो त मार्केट अनुसार चाहिँ गएको छैन, जुन करिकुलम अनुसार गएको छैन भन्ने थियो, तर यसलाई चाहिँ समयलाई चाहिँ स्किलसँग बााउन्ड्री नगरिकन जति चाहिन्छ उनीहरूलाई जुन सिप सिक्ने हो त्यो स्पेसिफिक सिपको लागि टाइम लाइन त्यति नै मा सर्ट पिरियडको टाइममा पनि तालिम सञ्चालन गर्न सकिन्छ र दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने कुरा यो कन्सेप्ट अनुसार चाहिँ हामीले अहिलेको सिपमेला 3 चाहिँ लिएका छौँ.
1: धेरैले भन्नुहुन्छ क्या 300-400 घण्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनौको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, तर महानगरले 1 हप्ता तालिम दिन्छ होइन, अनि एक महिना तालिम दिन्छ घण्टाको हिसाबले दिन्छ, अब त्यसमा कोर्स पनि पूरा हुँदैन भन्ने तपाईँले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै प्रश्न आउँछ. अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ.
0: डेफिनेटली त्यही भएर नै यो कुराहरू आएको. कस्तो भन्दाखेरि फर इक्जाम्पल अब कफीकै उदाहरण दिँदा पनि जस्तो तिनवटा स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किल र अपस्किलिङ कुरा हुन्छ कि. अब माइक्रो क्रेडेन्सियल के गर्छ भन्दाखेरि चाहिँ एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ होइन. त्यसको लागि हो नि त हामीले खास ह्युमन रिसोर्स निर्माण गर्ने, संसद निर्माण गर्ने, त्यसको लागि चाहिँ 390 घण्टै हुनुपर्ने होइन, 400 घण्टै हुनुपर्ने भन्ने कुरा चाहिँ त्यो लागु हुँदैन क्या. त्यो अब उसले मात्र बटन मात्रै सिउँछ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्ट सिउनु पर्यो होइन. त्यो कुरा चाहिँ ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन. सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बारटेन्डर नै सिकोस् होइन भोलि अब खाना पकाउनु सिको भन्ने चाहिँ एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्टलाई त्यो चाहिन सक्छ हो भयो तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ कि जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पर्फेक्ट हुन जाँदैन तर सर्टन पिरियडमा हुने स्किलहरू त्यो 100% सिक्छ त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने त्यो सिक्छ तर स्पेसिफिक स्किल चाहिँ त्यसमा पर्फेक्ट भएर भोलि मार्केटमा जान्छ त्यो चाहिँ सेलेबल हुन्छ जहाँ पनि सेलेबल हुन सक्ने भयो त्यो अनुसार जान्छ
1: भनेपछि एउटा निश्चित विषयमा ऊ दक्ष होस् भन्ने चाहिँ महानगरपालिकाको अभियान हो र त्यसै अनुसार तपाईँहरूले तालिम अब त्यो सकारात्मक नै हो भनेर बुझ्नुपर्छ किनकि अब समय पनि कम छ होइन अब टुडी खेलमा गर्नुपर्छ हरेक वर्ष हामीले गर्दै आएका छौँ र त्यस अनुसार कतिको दक्षता बनाउन सकिन्छ जति सक्छ त्यसमै ऊ दक्ष होस् भन्ने चाहिँ हाम्रो
0: त्यो पनि हो तर त्यसमा जोड्दाखेरि म अलिकति जोड्न चाहेँ त्यसमा जोड्दाखेरि जस्तो हुन्छ नि मानव अब 390 घन्टा नै अब नेपाल सरकारले अथवा चाहिँ सिटिभीले लागू गरेको छ लेभल अन्त हामीले दिँदैनौँ काठमाडौँ महानगरपालिकाले दिँदैन लेभल अन्तसम्म पुग्दाखेरि उसले सर्टेन तालिम सिक्छ ओके आज चाहिँ 10 मोडुलमा थियो 390 घन्टा उसले चाहिँ 100 घन्टाको तालिम सिक्यो यहाँ अब रह्यो बाँकी कति रह्यो भने 290 घन्टा रह्यो 290 घन्टा फेरि उसले अफिसमा सिक्छ अनि अब हामी चाहिँ अहिले के गरेको छ भने सर्टेन तालिममा 100% ऊ चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ जसले गर्दाखेरि उसको स्किल्सहरू चाहिँ जोडिएर जाओस् जस्तो आज चाहिँ मन बारिस्ता सिकेर आयो भने बारिस्तामा लगभग एउटा चाहिँ क्यापेसिनो मात्रै बनाउन सिक्यो उसले भोलि लाटे बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकानो बनाउन सिकाउला मानव फर इक्जाम्पल होइन 3 तर उसले चाहिँ 1 घन्टामा चाहिँ म अब क्यापेसिनो मात्रै सिक्छु म चाहिँ 3 घन्टा छैन भने 1 घन्टा चाहिँ अहिले उसले सिक्यो ओके यो लाटे बनाउन पठाउनु ऊ सर्टिफाई पायो सर्टिफाई भयो र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्कमा इन्क्लुड भयो यसले यो स्किल जानेको छ अब 2 स्किल सिकेपछि मात्रै 3 स्किल सिकेपछि मात्रै ऊ स्किल टेस्ट दिन पाउँछ भने फेरि के गर्छ सर्टेन टाइमपछि उसलाई चाहिँ त्यो विषय लिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकामा सिकेला अब पर्सि फेरि अर्को तालिम दिला होइन अब त्यो 390 आवर पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्किल टेस्ट गरेर सर्टिफाई गर्न सक्छौँ यो किसिमले गयो भने अब अहिले जति सिक्यो त्यो सेलेबल भइहाल्यो भोलि नयाँ स्किल सिक्यो भने फेरि सिक्छ त फेरि सिक्छ तर यसले चाहिँ अब 2 तालिम सिक्यो यसले 3 सिक्यो भने त यो क्रेडिट ब्याङ्कको कन्सेप्ट चाहिँ आउनु जरुरी छ अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ यदि यो भएर नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्ड्रिज भएर होइन अब सर्ट पिरियडमा अब 390 घन्टा 20 सिक्नु पर्छ नि 20 सिकेर स्किल टेस्ट दियौँ अनि पास भइहालौँ त्यो भने चाहिँ सर्टिफाई त गर्यो तर त्यसले चाहिँ मार्केटको डिमान्ड पुरा गर्न सक्दैन
1: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ कस्ता खालका सिपहरू सिकाउँदैछौँ
0: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेर अहिले माइक्रो क्रेडिटको कन्सेप्टमा आएको छौँ हामी होइन त्यो पक्कै पनि लागू हुन्छ अहिलेको थर्ड सिप मेलामा र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा वासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ एकदमै डिमान्डमा छ त्यसलाई मुख्यतया त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो क्रेडेन्सियल अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेका छौँ
1: ठ्याक्कै कति क्षेत्र भन्न चाहिँ निर्धारण भइसकेको छ कि त्यो सल्लाह आउँछ
0: अहिले चाहिँ हामीले विगतमा हेर्दाखेरि चाहिँ 10 सेक्टरमा चाहिँ लगभग 37 तालिम दिएको थियौँ अहिले चाहिँ हाम्रो 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ
1: नयाँ थपिएको छ अघिल्लोको तुलनामा जस्तै अब अघिल्लोचोटि चाहिँ यो डकर्मी सिकर्मीहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो यतापट्टि यो भनौँ न यो पूजापाठकोमा अलिकति बढी नै थियो अब आइटीमा चाहिँ सधैँभरि नै भइरहेको हुन्छ ब्युटिसियन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो ती थपगड भएका छन् कि
0: छ थपगड भएको छ पहिलाको उहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग गर्नुभयो जस्तो डकर्मी कुरा गर्नुभयो डकर्मी चाहिँ अब मान्छे किन आएन त होइन
1: फेरि स्कोप चाहिँ छ है त्यसमा
0: हाई स्कोप छ इन्डस्ट्री खोजिरहेको छ त होइन अब जहाँ पनि ऊ चाहिँ तालिम सिक्ने मात्रै रोजगार लागे त त ढोका खुला छ त 100% इम्प्लोइमेन्ट छ तर किन आएन त मसिन त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजगारीलाई जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने डिमान्ड यता छ ग्याप एउटा हुनुको एउटा मुख्य कुरा पनि यो पनि एउटा चाहिँ हो
1: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न, दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन, त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनु भयो, त्यो पनि अलिकति कौतूहलका मान्छेहरू हो, किनकि हामीले 2081 जनालाई 82 जनालाई 2082 जनालाई रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
0: हो होइन, त्यो त पक्कै पनि त्यो हुन्छ नै, किनभने तालिम दिने नै रोजगारको लागि हो। तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ, र यसमा चाहिँ अब हामी प्रयासरत छौँ, किनभने हामीले डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ, डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न, हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइमेन्ट गरेर चाहिँ 50% हारेरीमा छ, तर त्यो बढाउने क्रम छ। अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ। त्यसरी 2-3 तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ। अब ओजेटीको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनसँग हामीले सहयोग लिएर चाहिँ मिनिमम अन द जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000, अहिले त 19,300 छ क्यारे होइन, 18,000 पहिल्यै नै हाम्रो एमओयू भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हामीले मानर अन्तर्गत त्यो संस्थाले बियर गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक उनीहरूले पाओस् एज अ अन द जब ट्रेनिङमा भन्ने हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ, जसले गर्दाखेरि 6 महिना तालिम लिन्छन्, मिनिमम 18,000 पाउँछन् र 6 महिना पश्चात चाहिँ उनीहरू रोजगारीमा चाहिँ जान्छन्। त्यो छ, अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा जोडिनु भएको छ।
1: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलि धेरै संख्याले भर्नुहुँदो रहेछ नि।
0: हो,
1: त्यो झन्डै दोस्रोमा त 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले भर्नुभयो, 60 त्यस्तै?
0: होइन, यस्तो छ, अब फर्स्टमा एकदमै हाम्रो इनिसियल फेजमा सिट मेला 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो, मलाई डेटा अझै पनि याद छ, त्यहीजनाले फर्म भर्नु भएको थियो। अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन, होइन धेरै थियो भने 3,000 हो, तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन यता उसमा सिमेलामा। तर हामी त्यहीजनालाई फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो, किनभने हामीसँग पोर्टल अनलाइन डेटाबेस थिएन, त्यो हिसाबले गर्दा कति फर्म पनि भर्नुभयो, कति चाहिँ डबल फर्म भयो, ट्रिपल फर्म भयो, त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो। र त्यसलाई चाहिँ त्यो मिसम्याचलाई कम गर्न हामीले पोर्टलको निर्माण गऱ्यौँ होइन। सेकेन्ड सिपेला चाहिँ 20,000 हारादीमा चाहिँ अनलाइन आवेदन परेको छ, अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ। अब हामीले सेकेन्ड सिपेलामा जम्मा 2500 हारादीमा दियौँ तालिम होइन, अब त्यो मास छ हामीसँग, त्यो मास चाहिँ हामीसँग छ। अहिले सिपमेला थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिने हो, विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामीले तालिम सञ्चालन गर्छौँ। र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ, कोही नयाँ हुन्छ नि त, अनि त्यो अनुसार हामीले अहिले सूचना खोलिसकेको छैन, सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामीले आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ।
1: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ काठमाडौँ महानगरभित्र, अब कसरी मिलाउने? यो त हामीले 2500-3,000 तालिम दिन्छौँ, रोजगारीसँग जोड्छौँ होइन, अब के भन्ने, सफल भन्ने कि असफल भन्ने कि?
0: होइन, यो एउटा हाम्रो प्रयास हो, किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ। अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने, हजुरले हेर्नुहुन्छ विभिन्न डेभलपमेन्ट पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ। इभन तालिम पश्चात चाहिँ अन द जब ट्रेनिङ जोडिएका कुराहरू, भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र म्याच्योरमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू, हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ होइन। र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा चाहिँ हाई एक्सेसको रूपमा गयो यो होइन। अब 20,000-25,000 तालिम लिएको इन्ट्रेस्ट छ, तर 2500 हारिमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनोस् र प्रत्येक पालिकामा, काठमाडौँ मात्रै होइन, प्रत्येक ठाउँमा पालिकामा यसको लागु होस्, जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरून् भन्ने हो। अब यसमा सिपमेलाको कुरा गर्दाखेरि चाहिँ सिपमेला बाहेक हामीले अन्त पनि तालिम, अरू पनि तालिम सन्दर्भ रेगुलर होइन, यो चाहिँ अलिक केन्द्रीकृत भएर सबै ठाउँमा जाओस् भन्ने हिसाबले पनि हो। यो कस्तो छ भने हाई एक्सेस भयो होइन, हाई एट्र्याक्सन पनि भयो क्या यसमा। अनि राम्रो पक्ष के छ भन्दाखेरि हामीले रोजगारदातालाई सँगै तालिम पनि उहाँहरूले दिउन् र रोजगारी पनि सिर्जना गरून्, आफूले चाहिने जनशक्ति आफै सिर्जना गरून् भन्ने हिसाबले पनि उहाँहरूलाई तालिममै उहाँहरूलाई के अरे संलग्न गराएर हामीले तालिम सञ्चालन गरेको धेरै कम त छ. यो यो सङ्ख्याको हिसाबले धेरै कम छ. नेपालकै सन्दर्भमा अघि भने 50% मात्रै हाम्रो क्षमता छ. जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्सहरू मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोप गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ. तर हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकाले लागू गरौँ र अहिले त सङ्घबाट पनि त्यो कुराहरू आएको छ होइन. पक्कै पनि सिपमुलालाई सिपमुला लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ होइन. सङ्घबाट पनि छ, प्रदेशबाट पनि छ, स्थानीय तहबाट तहबाट पनि छ. तर हाम्रो इनिसिएटिभ चाहिँ यसले मूल रूपमा चाहिँ सबैतिर चाहिँ फिजिएर काम गरोस् जसले गर्दाखेरि आफूले चाहिने स्थानीय जनशक्ति निर्माणको लागि सो आज के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो यो एक किसिमको मोडल हो.
2: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
3: एनबीएल अटो लोन
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल.
3: मात्र 5% ब्याज दर. कर्जा अवधि 5 वा 7 वर्षसम्म.
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर.
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
3: शर्तहरू लागू हुनेछन्.
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
6: कृषि मन्त्र नार्कसँग.
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ. नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्. औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तिरेर एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोड दिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपरे तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नुभएको छ। यसमा धक्माउनु पर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गएँ भने भनेर सोद्धा रहेछन्, मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्या हो अहिले चाहिँ?
2: त्यो भनेको चाहिँ अवेरनेस छ यसमा चाहिँ। खासमा टिबेट क्षेत्र सेक्टरमा हेर्ने हो भने यो तालिमको विषयलाई मा यो कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन, होइन आफ मनपर्नेछ भनौँ न, आफूले अब स्थानीय तहमा वार्डलाई कुन मन पर्यो त्यही अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट, तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ र तालिम सञ्चालन गर्नुपर्छ। त्यो मुख्यतः भनेको त हामीसँग प्रोपर करिकुलम छैन क्या, कुन करिकुलम कुन बेसीमा चलाउने हो त तालिम। भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्ने हो प्रोपर करिकुलम छैन क्या। भनेको अब एनओएसएस नेसनल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ बेसिस भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के हो भने महानगर नगरपालिकाले हो क्या। सो नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डहरूसँग चाहिँ एकरूपता कायम गर्ने हो, अनि एउटा चाहिँ एनओएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ, र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँबाट नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लम्बिङको तालिम छ, त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु त परेन नि त, होइन त्यसले अर्को विषय गर्नु पर्ने चाहिँ उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामीले सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्, भोलि मैले चलाउने तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभलमा मात्रै छैन, त्यो कुरा नेसनल लेभलमा नै छ। हजुरले हेर्नुभयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरिरहेको छ, श्रम मन्त्रालयले अर्को तरिकाले तालिम सञ्चालन गरेको छ।
1: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ, हाम्रो यो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो त्यति बेला चाहिँ, जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भन्ने चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीज्यूले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न, अघि अलिकति छनक तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50%ले त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो, त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरूले चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनुको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
2: अहिलेको समयमा त मेन कुरा चाहिँ नेसनल रूपमा चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ, होइन एउटा मेकानिजम बनाउनु जरुरी छ, जसले चाहिँ एकद्वार प्रणाली होस् क्या। एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ पालिकाले गर्ने के अरे स्टेटले गर्ने हो, प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभल आउने हो नि त। त्यो तालमेल देखिँदैन क्या, मतलब फ्रेगमेन्टेड छ क्या। त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकद्वार प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो क्या। अब कस्तो भन्छ जस्तो उसले चाहिँ सङ्घले के गर्ने हो त, सङ्घले त नीति निर्माण गर्ने होला नि त, होइन उनीहरूले तालिमै सञ्चालन गर्ने त होइन होला नि त, सङ्घले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानियोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। उहाँहरूले त अब मोनिटरिङ गर्ने होला होइन, र यो चाहिँ भएन भनेर चाहिँ सुझाव दिने होला, फिडब्याक दिने होला, अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलम सेट गरिदिने हो क्या। जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ क्या। तर त्यसको लागि त फ्रेम एकरूपता हुनु पर्यो नि त, त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ सङ्घबाट आउनु पर्यो होइन, त्यसको बेसिसमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे सङ्घले चाहिँ करिकुलम निर्माण गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँलाई पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ क्या। जुम्लाको लागि त्यो करिकुलम काम लाग्छ त, काठमाडौँले लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम चाहिँ जुम्लालाई नै बनाउनु पर्यो नि त, त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्सेस युजको लागि भयो, त्यहाँ कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्ने भन्ने कुरा त करिकुलमै डिफाइन गर्छ नि त। त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटै हुनु पर्यो त। अनि त्यो फ्रेमवर्क एउटै भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ नेसनल स्ट्यान्डर्ड एउटै हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ सङ्घले बनाउनु पर्यो। अनि त्यो एकरूपता भए मात्रै बल्ल एकद्वार प्रणाली जान्छ। अनि हेर्दाखेरि अब नेसनल लेभल हेर्दाखेरि फन्ड पनि छैन क्या, तपाईँको नेसनल टिबेट फन्ड कहाँ छ होइन, विचार स्काट छ क्या। त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो क्या होइन, आज अलिकति बजेट राखेछ होइन, अब त्यो अहिले भन्नु वार्डमा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अनि त्यो सक्यो क्या। त्यो अब जहिले बजेट आउँछ तहिले चलाउँछ क्या। अनि यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त। ह्युमन रिसोर्स डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो। आज तपाईँले तालिम सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको डिमान्ड अनुसार त त्यसलाई अपग्रेड गर्नु पर्ला, तपाईँलाई नै चाहियो क्या। अनि भोलि त तपाईँलाई त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँलाई सिकेको तालिम सिक काम नलाग्ला, नयाँ तालिम लिनु पर्यो नि त। नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो। स्किलिङ रिस्किलिङ अपस्किलिङ भनेको त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँदै छैन हेर्नु न, अब एक्सेसै छैन क्या। त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म, एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ छ, फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ, चाहे त्यो नासङमा होस् चाहे त्यो लोकल।
3: यो गुनासोले पाटो सर, जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्। अब त्यो उहाँहरूको भनाइ चाहिँ के छ, गुनासो उहाँहरूको पनि अलिकति पाटो जोडौँ। उहाँहरूलाई चाहिँ हामी दक्ष छौँ, हामीले तालिम सिकाउँछौँ, हाम्रो लागि के जनशक्ति आवश्यक छ कि छैन त्यो हामीलाई थाहा छ, हामीलाई चाहिँ तपाईँहरूले तालिमको व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुहोस् भनेर पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ। पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ
2: होइन नि, त्यो त इन्डस्ट्री इन्क्रिज नगरेसम्म त त्यो राम्रो रिजल्ट दिँदैन। त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भमेन्ट हुनु जरुरी छ क्या। अहिले नेसनल लेभलमा हेर्दाखेरि जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा आउनु पर्यो नि त, अनि त्यसपछि बल्ल तालिम आउँछ क्या। करिकुलम निर्माण गर्दाधरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै न्यून छ क्या, गएर हाजिर मात्रै गर्ने होइन, प्रविधिले हाजिर गरेर ल मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ अनि सब फेरि त्यहाँ गएर हाजिर गरिन्छन्, अनि त्यसपछि उहाँहरू आउँदैन अथवा चाहिँ मेन व्यक्ति आउँदो हुँदैन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्रीलाई दोष लाग्यो होइन क्या, इन्डस्ट्री पनि डाइरेक्टली इन्भल्भ हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या। र जसले करिकुलम बनाउने, करिकुलम बनाउँदा पनि त्यसको इन्गेजमेन्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पो उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ पल हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिदिनु पर्यो क्या, इन्डस्ट्रीले भनेको कुरा पनि सुनिदिनु पर्यो। हामीले चाहिँ बोलाउँछ, साइन गर्छौँ, अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिने रिजल्ट त इम्प्याक्टफुल त हुँदैन होइन। त्यो भएर इन्डस्ट्री इन्क्रिज त्यहाँ मात्रै होइन, सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनास हजुरले कुराको गर्नुभएको नि, त्यो कुरा होइन। हामी अब म पनि अब एउटा टिबेटको विद्यार्थी हो, मास्टर टिबेट गऱ्यो केहीबाट, त्यो गरेर आउँदाखेरि हामीले करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सँगमा मात्रै गर्नुपर्छ भनेर हामीले इनिसियल।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
7: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
7: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: होइन भन्ने हिसाबले हामी एकदमै लागि परेका छौँ. करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको लाई अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ. यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ युनिसेस निर्माण गर्नको लागि र पहिला देखिएका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छौँ.
3: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ. काठमाडौँभित्र पनि महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या. अब कतिपय त अब त्यो अघिकै प्रसङ्ग जोडिन्छ, यसमा दोहोऱ्याइतिर तालिम दिन आउने, भत्ताको लागि मात्र तालिम दिन आउने, प्रतिनिधिले आफूले चिनेको मान्छेलाई तालिम दिने, त्यस्ता गतिविधिहरू भइरहेछन्. उहाँहरूसँग सम्बन्धै भएको छ कि छैन? हाम्रो
2: छ, लास्ट टाइम यही हामीले सिपमेला गर्ने अब हाम्रो रोजगार आयुर्वेदि काठमाडौँको समृद्धि योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो यी तालिमहरू सञ्चालित भएको. त्यसलाई चाहिँ हामीले अब आगामी वर्ष ल्याउनले अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ. वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्काटर तरिकाले जाने होइन, कमसेकम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगैकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि तालिम ट्रेनिङ प्लान बनाइदिनु पर्ने हो कि होइन, तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्. भोलि तालिम दिन्छ, तालिम नाममा तालिम भन्ने कुरा त छ नि त, तालिम दियो भोलि त्यसले के गर्छ के छ त मैले सोधेँ भने तपाईँले तालिम दिनुभएको छ, कतिजनालाई तालिम दिनुभएको छ थाहा छैन, इम्प्लोइमेन्ट कतिजनाले पाउनुभएको थाहा छैन. हो त्यो डेटा बेस पनि हाम्रोबाट बसोस्. अब अहिले रोजगार आयुक्ति काठमाडौँको समृद्धि अन्तर्गत चाहिँ डेटा बेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझै व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर 1 कुनै तालिम चाहियो भने महानगरमा आएर सोध्छ, ओके मैले यो तालिम सञ्चालन गर्छु, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भनेर महानगरसँग माग्छ र महानगरले सहजीकरण गर्छ. अनि हामी रोजगार आयुक्ति काठमाडौँ समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ, फोकल पर्सन सहित हामी 7 तालिम संयोजकहरूले त्यहाँ चाहिएको खण्डमा हामी जान्छौँ. त्यहाँ गएर करिकुलमको लागि उहाँहरूलाई पहल गरिदिनु पर्ने हो कि सहजी गर्नुपर्ने हो कि इन्डस्ट्रीसँग चाहिँ त्यहाँ के अरे कोर्डिनेसन गरिदिनु पर्ने हो कि कस्तो ह्युमन कस्तो तालिम चलाउने भनेर भनिदिनु पर्ने हो कि त्यहीँ गएर या उहाँहरू यहाँ हुनुहुन्छ र प्रत्यक्ष कोर्डिनेसनमा चाहिँ हामी अगाडि बढाउँ भनेर 2-3 हामीसँग वर्कसपहरू भयो र धेरै पोजिटिभ पनि हुनुभएको छ अनि कोही कति ठाउँ बोलाउनु पनि भएको छ होइन. अनि हामी उहाँहरूलाई अब अहिले सिपमेला गर्दा पनि उहाँहरूलाई पहिलो प्राथमिकता उहाँहरूलाई राखेरै अब यसरी जाउँ, हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न. मैले प्लम्बिङ चलाउँछु ठिक छ, म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको 1 चलाउनुहोस् 2 चलाउनुहोस्, तर त्यहाँ र 1 चलाएको 2 चलाए एउटै हुनु पर्यो. त्यो एउटै भयो 1 चलाएको तालिम फेरि 2 त्यही तालिम चलाउनु परेन नि त, त्यहीमा ह्युमन रिसोर्स के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन, भनेपछि डुप्लिकेसन भएन. डुप्लिकेसन नहोस्, तपाईँले तलको चालिम र हामी तल चालिम तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ. पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ. उहाँले आफ्नो मन तरिकाले नचलाउनुहोस्, मानव छौँ हामी, हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा फ्रेमवर्क बनाऊ, एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ, त्यो अनुसार अगाडि बढाउँ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यति अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ.
3: अर्को सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नुभएको छ. विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ. अघि जुन 5 लाखको तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 लाख आउँदो रहेछ कि श्रम बजारमा. यो नर्सरी क्लासमा चाहिँ सबै अल टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 लाखको भर्ना हुँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षासम्म पुग्दाखेरि 5 लाखको दक्ष पढेका मान्छेहरू चाहिँ 5 लाखको आउँदो रहेछ. अब बाँकी 5 लाख पनि त छ नि श्रम बजारमा होइन. अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ, त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविकको तथ्याङ्क चाहिँ 10 लाख रहेछ क्या पछाडि, होइन? उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामीले, हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि, किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यौँ, घरबाट पैसा माग्न लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू, त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ। अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्न हुन त गरिरहेका छौँ, अझै व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
2: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने नै हो पहिलो प्राथमिकता भनेको, शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारीसँग जोड्ने, होइन, रोजगारीलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेकै हो, इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या। शिक्षा फरक तरिकाले जाने र अर्को चाहिँ यो तालिम चाहिँ टिबेट सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि, त्यसलाई इन्टिग्रेट गरेर गएपछि नै हो। त्यो कुरा चाहिँ सरले भने जस्तै एउटा चाहिँ एक लेभल भनौँ एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ, इनिसियल फेजबाट सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ। अब त्योभन्दा अलि अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 10 कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदो रहेछ, 33% 10 कक्षामा पुग्दैनन् क्या, होइन? अझ तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 पुग्ने हो भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म आइपुग्दाखेरि लगभग 60% चाहिँ छोडिसके हुँदो रहेछ क्या, बिचमै 12 कक्षा नपुग्ने, हेर्ने कत्रो जनसङ्ख्या छ। त्यो जुन चाहिँ यो अनौपचारिक क्षेत्रमा छ क्या, न तिनीहरूसित पढाइ छ, न तिनीहरूसित स्किल छ, त्यत्र जनशक्तिहरू आखिर कहाँ छन् त, श्रम बजारमा छन्, श्रम बजारले त त्यसलाई त चिनेको छैन, अनौपचारिक रोजगार क्या भनेको, उनीहरूलाई केही पनि छैन, न तिनीहरूलाई चाहिँ प्रोपर तलब आउँछ, होइन, स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा रिकग्निसन छैन क्या, अनौपचारिक क्षेत्रमा काम गरेको छ। यत्र माहौलले यो जुन यो जुन यो समूहलाई जोड्न सक्ने चाहिँ तालिम नै हो, होइन? त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेनौँ भने पक्कै पनि यसले चाहिँ भनौँ न समृद्धिको बाटो चाहिँ समात्दैन।
3: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् क्या, नयाँ सरकार आयो खै के गर्यो त नयाँ सरकारले, 5 वर्षमा 12 लाखलाई रोजगारी दिन्छु भनेको छ, 4 महिनामा कति लाखलाई रोजगारी दियो, कति हजारलाई, कमसेकम यतिजनालाई त रोजगार दिनुपर्ने हो भन्ने चाहिँ गुनासो सुन्न लागिसकेको छ भने यो मूल्याङ्कन गर्ने समय भइसकेको छैन, समय लाग्छ। दरलाई साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ पालिका स्तरबाट
2: रोक्नको लागि त्यो सम्भव भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको हिमल स्टेसनले जहाँ उहाँहरूलाई आवश्यक पर्छ, होइन, मेरो विचारले त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जानु क्या, तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ, मेरो चाहिँ त्यो धारणा छ कि डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि, जहाँसुकै जाउँ संसारको, जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ, तर यहीँ नै भएर हामीले रिजिट भएर यही ठाउँमा गर्नुपर्छ भन्ने होइन, तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने हो। अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने त नेपाल हो नि त, होइन, आफ्नो जन्मभूमि। अब नेपालमा चाहिँ उनीहरूलाई चाहिँ प्रोपर के अरे रोजगारी पायो, उहाँहरूले भनेको कामहरू पाए भने त पक्कै पनि बस्छ नि, होइन, वैदेश रोजगार जानु भन्दा त यहीँ बस्न कम्फर्टेबल हुन्छ नि, त्यो वातावरण चाहिँ सिर्जना गर्न टाइम त लाग्छ, तर त्यसलाई चाहिँ हामीले भएकोलाई पनि सम्हाल्ने गर्न सकिरहेको छैनौँ क्या, भनेको हामीले जति सके हामीले इन्डस्ट्री छ नि, अब इन्डस्ट्री नभएर गएको होइन क्या, साना पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ, हामीले इन्डस्ट्री छैन त्यही भएर बाहिर गयो नि, होइन, ठुला ठुला इन्डस्ट्रीहरू कम होला तर साना मजा होला, साना इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीका अवसर सिर्जना हुनसक्छ, होइन, त्यो वातावरण छ, त्यसैको लागि हामीले काम त गरेका छौँ। अब मेरो विचारले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो, त्यो जहाँ पनि जान सक्यो, तर जहाँ जाउँ दक्ष भएर जाउँ,
3: जस सम्भावना छ नभएको होइन, सम्भावना खोज्नु पनि पर्छ, मान्छेको फेरि एउटा बानी असन्तुष्ट धेरै हुन्छ, अब जति भए पनि पुग्दैन भन्ने हो, अब नजान भन्न नै सकिँदैन, किनकि 52 सालदेखि सरकारले नै व्यवस्थित तरिकाले तपाईँहरू वैदेशिक रोजगारीमा जानु भन्न चाहिँ सुरु गरे हो, अबको 10-15 वर्षसम्म यही ट्रेन चल्छ होला पक्कै पनि, अब बिस्तारै यो तेस्रो पुस्ता त अब फर्किने बेला पनि हुन लाग्यो, 52 सालदेखि गएकाहरू त अब फर्किने ट्रेन हुँदैछ। अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ, जो आफू दक्ष बन्न चाहनुहुन्छ, समग्रलाई के सन्देश दिनुहुन्छ?
2: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन त्यो सबैको लागि अनिवार्य हो, चाहे त्यो पहिले इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन। र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या होइन, सिक्नलाई चाहिँ पर्यो होइन। यो ह्युमन हामी जस्तो हामी चाहिँ सधैँभरि लर्निङ सिक्ने नै हो क्या, नयाँ नयाँ सिप सिकौँ, अपर्च्युनिटी क्रिएट गरौँ, त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो। तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन, अर्को कुरा चाहिँ कमसेकम तपाईँले सिप सिक काम गर्दाखेरि एकदमै अव्यवस्थित नगर्नुहोस्, काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि, तपाईँलाई तपाईँको अवेर हुनुहोस् हु एमआई भन्ने कुरा हुनु पर्यो। तपाईँले पर्व सिप सिक्न पर्यो, त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन, अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो, त्यो पाउनु पर्यो, अधिकार पनि पाउनु पर्यो, त्यसको लागि चाहिँ लाग्नु पर्यो होइन। अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लहलहीमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नबढ्नुहोस्, कमसेकम एक्ज्याक्ट डेटाको हिसाबमा जानुहोला, अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि, त्यो सन्देश दिन चाहन्छु। र अहिले अघि सरले भनेको अलिकति प्रसङ्ग चाहिँ जोड्न मन लाग्यो, यहाँ धेरै कुराहरू छ क्या, जस्तो सिप सिकेर बाहिर जाने कुरा अघि सरले गर्नुभएको थियो नि, बाहिर जानेलाई के गर्ने होला, त्योभन्दा ठुलो त बाहिरबाट आउनेलाई व्यवस्थित गर्नु,
8: रिटर्निहरूलाई
2: रिटर्निङ माइग्रेट रिटर्निहरूलाई कम छ, त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज
8: छ
2: क्या।
8: तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा, उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन, सदुपयोग गर्न सक्ने भने त गजब हुन्छ, उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ,
2: त्यो एउटा छ। तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु क्या, जस्तो उहाँ कुनै एउटा सिप सिक्नु भयो पर्फेक्ट हुन्छ, पैसा पनि छ पर्फेक्ट छ होइन, अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रिकग्निसन छैन क्या। जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो, मानव सिजर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुन जुनको लागि चाहिँ यहाँ कुनै स्पेसै छैन क्या, त्यसको रिकग्निसन छैन क्या, त्यो पछि के हो, उहाँको सिकेको त्यत्रो वर्ष लाएर 10-20 वर्ष लाएर सिकेको सिप त यहाँ त काम लागेन नि त, होइन, त्यो रिकग्निसन पनि हुनु जरुरी छ। त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ, जस्तो अहिले हाम्रो एनबिक्युएफ छ, नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन, त्यसले चाहिँ कमसेकम एउटा चाहिँ ल्याडरको काम गर्छ होइन, त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ, रिकग्निसन प्रायर लर्निङ भनेर आएको छ, जसले चाहिँ पुराना जस हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना परम्परागत तालिमहरू लिएका हुन्छ नि, त्यसलाई रिकग्नाइज गरेर सर्टिफाई गर्ने काम गरे भने विदेशबाट आएको जुन सिपलाई पनि नेपालमा रिकग्निसन गर्नु जरुरी छ, त्यो भएन भने त्यो त्यतिकै मर्छ क्या। त्यो अब अर्को कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु वैदेशिक रोजगार जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ, कमसेकम जाँदाखेरि चाहिँ सिप सिकेर जाउँ होइन, भोलि तपाईँले लगभग 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर, अनि लेबरमा गएकोलाई त के भ्यालु छ र भन्नु न, त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न, सर्टिफाई भएर जानुहोस्, त्यसको रिकग्नेसन उहाँ पनि होस्, त्यो नेसनल फ्रेमवर्क यहाँ बन्नु जरुरी छ क्या। त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पर्यो क्या, जोडेर अनिवार्य, जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन, त्यसको स्किलको चाहिँ अपडेट, जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन, क्रेडिट ब्याङ्क अथवा चाहिँ सिप ब्याङ्क भनौँ न, के त्यस्तो मेकानिजम बनाउन् जसले गर्दाखेरि चाहिँ अलाइनमेन्ट होस् क्या, यहाँबाट त्यत्तिकै के अरे विदाउट तालिम चाहिँ सिप नसिकिन लेबर नजाउँ, त्यो सङ्ख्या घटाउनु पर्यो, उताबाट आएका रिटर्निहरूलाई पनि यहाँ स्पेस दिनु पर्यो, उहाँहरूलाई पुरोपुरो स्पेस हुनु पर्यो, उसको सिपको रिकग्निसन हुनु पर्यो होइन, र यहाँका भएका रोजगारदाताहरूलाई पनि यहाँको ह्युमन रिसोर्स डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर गयो भने चाहिँ निकट भविष्यमा यसको चाहिँ मैले त राम्रो देख्छु।
8: एकदमै हुन्छ सर, तपाईँको महत्वपूर्ण समय जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
2: हस् थ्याङ्क यू भेरी मच, यो स्टुडियोसम्म आएर मेरा 2-4 शब्दहरू राख्न पाएँ, आफ्ना कुराहरू राख्न पाएँ, हजुरलाई धेरै धन्यवाद। हस् थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-0-12-35-888।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्याण्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लीगमा चेल्सीको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। दाकलाङमा सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क खुलाउन पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिसेबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो, अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अल्पत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाड़पर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायको विश्वास छ। इकोमा सड़क खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्कालेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी, बागमती र गण्डकी

0: एक्कासी साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दुवै नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहार, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रस्तुत।

0: विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिक उत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनुभयो। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभयो। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपाभित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित सरकारमा रहेका 3 मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मे परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुर्नाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 ज्यान गएको छ भने 6 घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो। तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो ढिस्को बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालेलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले 5 थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर सेयर सैलुन क्लबलाई 4-1 हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता 5 थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्दर सेयर सैलुनले 55,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरूषतर्फ 32 र महिलातर्फ 4 टोली सहभागी थिए। न्यू स्टार बहुद्देश्यीय कृषक समूहले मेला आयोजना गरेको हो। खेलकै अर्को खबरमा, इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले विजयी शुरूआत गरेको छ। गैराती भएको खेलमा चेल्सीले फुलमलाई 3-2 हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले 1-1 गोल गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गन एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले 1-1 गोल फर्काए। जितसँगै चेल्सीले 3 जोडेको छ। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लीगमा चेल्सीको विजय शुरूआत।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust.
5: BBC News. Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: This home, dish home, khushi ko connection.
8: Sali nadi ko sir.
9: Mani chood ko kaak.
8: Swachha, sundar ra snigdha prakriti.
9: Shanti ra ananda ko anubhuti.
8: Bhidbhad bata taada.
9: Sahar bata najikai.
8: Tapai ko swagat ra atithya ka lagi sadai tatpar.
9: Jule Organic Farm Resort.
2: Vistrit jankari ka lagi. Phone number 9861-4956 र 9841-2581. वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुरको चाँगुनारायण नगरपालिका 9 ताथलीमा 3 दशक अघिदेखि रोकिएको ऐतिहासिक गंगा भैरव नाच पुनः संचालनको तयारी भइरहेको छ। ताथलीको मौलिक सांस्कृतिक पहिचान बोकेको तथा 100 वर्ष भन्दा पुरानो इतिहास रहेको गंगा भैरव नाचलाई पुनः संचालनमा ल्याएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तयारी अघि बढ़ाइएको हो। यसका लागि नाचका पात्रहरूलाई तालिम दिने, भैरवको मुखुण्डो निर्माण गर्ने लगायतका काम भइरहेको खंगा दाफा भजन समूह व्यवस्थापन समितिका अध्यक्ष हरि सुन्दर कुचाले जानकारी दिनुभयो। ऐतिहासिक खंगा भैरव नाचको पुनर्जागरण संचालन तथा संरक्षणका लागि खंगा दाफा भजन समूह व्यवस्थापन समिति गठन गरी काम अघि बढ़ाइएको हो। काठमाडौँको पशुपतिनाथमा रहेको ग्वालदे नवाली टोलमा लिच्छवकालीन नित्यनाथ मन्दिरको पुननिर्माण सम्पन्न भएको छ। झण्डै 2,27,00,000 रूपियाँ लागतमा पुननिर्माण गरिएको 3 तले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले मन्दिरको समुद्घाटन गर्ने क्रममा भौतिक तथा अभौतिक सम्पदा जोगाउने नीति, योजना, बजेट र प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभएको छ। यसैबीच ललितपुरको गाबहल हख बहालमा निर्मित जीवित देवी कुमारीको घर समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। भारत सरकारको सहयोगमा रत्नाकर महाविहार हख बहालमा निर्मित जीवित देवी कुमारीको घर समुद्घाटन तथा हस्तान्तरण समारोह गरिएको रत्नाकर महाविहार संरक्षण समितिले जनाएको छ। र भक्तपुरमा 6ठौं मिस्टर भक्तपुर तथा 3रो महिला एथलेटिक्स फिटनेस 2083 शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यो प्रतियोगिता जित्नेले 1,00,000 रूपियाँ पुरस्कार पाउने जानकारी दिएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र मानन्दरले विभिन्न क्लबबाट प्रतियोगितामा पुरूषतर्फ 55, 60, 65 र 70 केजी र त्योभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। असोज 2 र 3 गते आयोजना हुने प्रतियोगितामा महिलातर्फ महिला एथलेटिक्स फिजिक्समा खुल्ला समूहमा प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो। प्रतियोगितामा जिल्लाभित्रका झण्डै 60 जना खेलाड़ीको सहभागिता रहने अनुमान छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्झाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। नाडा अटो सो आजदेखि भिरकुटी मण्डपमा शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने र 3 दशकदेखि रोकिएको ऐतिहासिक भैरवनाथ सञ्चालनको तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
0: कृषि मन्त्र नार्कसँग।
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाईँ उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: लोक चाँचरी
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ लोक चाँचरी।

0: बाढी र डुबानबाट बच्न के गर्ने,
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

0: एनबीएल अटो लोन
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
0: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 0942-3588 98-0-1235-8888
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
8: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
8: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
8: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ
9: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
10: Where do we begin?
9: With international news you can trust,
10: BBC News. Journeys into the heart of global events.
9: And voices from around the globe.
11: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
9: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
12: नेपाललाई चाहिएको छ युद्ध टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 10 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: गु कुमारी छे उले जायाना ल ल्यागु ज्या कोचागु रत्नाकर महाविहार संरक्षण समिति धागु दो थया झन गुलखे विहार त भारत सरकार है ग्वाली देखे कोचाकु ख नागढुङ्गा सुरुङ मार्ग मेघनसिंह गुङ्गु सिट तकया निजी गाडी या त वे भने च्याकु गुदो आपतकालीन गाडी या त जक च्याका तगु उगु सुरुङे सुता गुतानी सिंह सनिलिया खुटार तक निम्ति कार जीप व भ्यान या त परीक्षण कथन झाकी बिगु ख सुरुङ मार्ग सुरक्षा युनिट या कथन आ या त सिटको द्वितीय याङ्कीको व्यवस्था यागु दुसा गुर्जु धारादुको फ्लाई ओभर न च्याकु गुदो सुरुङ दुने अपोले घौसिया पिगु किलोमिटर या गति याङ्के दै कथन कोचु गुदो ओभरटेक यागु व गाडी डिकेको याद दैमकु यसिनी पि निचा घचा दुगु ओ प्रज्वलनशील हलजन तया हो गाडी तासा सुरुङ मार्ग दुवाउने दैमकु ठ्याउमठ्याउ नि गुङ्गु अर्बया लाग्दे दिएको गु निगु फुटी खुइचाको किलोमिटर ताहको गु मु सुरुङ गुङ्गु साउन एघार गते उले जाजुगु ख छवाय परीक्षण ओ चालक ते अनुभव विश्लेषण दिपा मेमेगु गाडी यत्न छसी कथन दुत छेगु तयारी दो मध्यको सञ्चालन दिपा धासा गाडी सोया निश्चित शुल्क कोचिगु धागु दो चल पुहाङया पनतौको कोदारी राजमार्ग लट्टेलिपा मेघनसिंह अस्थायी रूपमा च्याएको गुदो वङ्गो सार 31 गते निसिंह बन्द जचुङ्गो लङ डिभिजन ज्याकु चरिकोट झिनु विकार नुगु ट्र्याक दिएका च्याएको गुख दाकलाङ सड़क तुनाउने हो सड़क डिभिजन भोटे कोसिया इको लागार नुगु अस्थायी ट्र्याक दिएको गुख आसिनुपाल चौकिया 12 विषय निसे नेपाल चीन सीमा लागा लिपिङया बस पार्क गाडी गयो भने जिल्ल लसङ्गुली लिपिङया पारी चेन्याको कन्टेनर थाना चङ्गुदो न चागुली मोनिया त हलजन हेप अफी धागु दो न अझ पुअङ्क दिएका अफुके त कुतज्या चङ्गु भटेकोशी गाउँपालिका वडा नम्बर 2 या वडा अध्यक्ष कुमार श्रेष्ठ त्यागिल थौ सुथानसे देनियङको सुपाछौ तोपिया बागमती व गण्डकी प्रदेश छुथासे लिसे कोशी कर्णाली व सुदूरपश्चिमया छुथाले मधेस प्रदेश छथानिथा वा वगुदो मनसुनी फेस सक्रिय जचौली थौ कोशी बागमती व गण्डकी प्रदेश पहाड़ी लगाया छथानिथा वा वै धागुदो भनी न कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली व सुदूरपश्चिम प्रदेश हिमाली व पहाड़ी लगाया छुथासे नन्याना मलाउजुसिंह वा वै धागुदो सीधा कुरा प्रश्न विचार ठोख उज्यालो रेडियो नेटवर्क सनिगले चेसानमेका हर थौने नीति नेपाल भाषा बुख थनेको चाल झिनिताईले हाक्न नेपाल खबर जनगएको हेजी दक्ले लिपा थौया मुबुख हाक्न छ बागमती प्रदेश सभा राजनीति नुकथयस नैतिक संकटे राप्रपापाखे मन्त्री जुपी समेष्ट पदम मुक्त यात राप्रपापाखे हे संसद सचिवालय पोट दत्त यात वङ्गु वैशाख 12 गते थुकेचना चौथासँग छिपी ढुङ्गा झिनीम सुकुम्बास्त श्री ढुङ्गुको संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा यधापो संवाद मार्फत क्वाटको समाधान माले त ओ पीड़ित त शिलागु विकल्प विक माग ओ संज्ञा त बु ब्युकी बौद्धिक चेपुया त खोपिङ रत्न पाखे छापेर नेपाल भाषा बुख छिसा उज्यालो रेडियो नेटवर्क सनिकले छसान मेगा हर जुनाप देया छिछी एफएम स्टेशन व अनलाइन पाखे हलिङको छ कोलन यन जिक जुल उज्यालो रेडियो नेटवर्क क्या मोबाइल एप्लिकेशन व उज्यालो अनलाइन .com मे ताजा खबर निनि नाप बने फै नकतिनी नेनाजेला नेपाल भाषा बुख
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: लेना चोना दिला लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले चीशान मेगाहर्स सीधा कुरा प्रश्न विचार
2: जो जलपा उज्यालो रेडियो नेटवर्क के नेवाजा जो लहना पाखे जी कुमारिया उज्यालो रेडियो नेटवर्क के नेवाजा जो लहना थो गुम्पुनी सा पार्य छानु खोपे सलन सदन निशे हुईके वियन चंगु तर पीद न्यो दिना हान छिद न्यो निशे सूर्यागु मचते नागाचा नगिन्छ प्याख या तयारी व उखी ठिकी कथ वगु समस्या अलि जुगु समाधान यतकया खोपया वडा नम्बर पाँच दुगु गोसाकल खिछे गाफा भजन खलया गुरु कृष्ण प्रसाद आचार्य ऋषि खलबाला याटेना वैकलिसे छिउन छुने सदुसा जिमीको फेसबुक पेज ज्यादिफाई कृष्णजी छिटा लस्कु तुजाजले
3: धन्यवाद
2: थो नागा चाट प्याख धैगु छिउ नेपाल मण्डले सोनिगले ठ्याठासे दु टोखा दु अनवना जय बागेश्वरी गोले दु होला ठ्याठासे दु अले तर फरक फरक किसिमको दुख्नेका त्यो छिक पनि त्यहाँ खोपे ठो दु ठो नागा चा नागिन्छ प्याख धैगु जौ ख
3: धन्यवाद चाहिँ थो खपयाउपति नागा चप्याखन गन्यौ हल्ला चाहिँ राधा कृष्ण नाच्न धाइथेक्दा चाहिँ अथो नाच चाहिँ गोलेदेखि सुरु लाएपति चाहिँ चेसम चेता एकिनका साथ मरु तर चेसम भयो चाहिँ वाकपति नारायण खे चाहिँ नै मुला चाहिँ थो सापारे बले हे चाहिँ नै चाहिँ थो राधा कृष्ण नाच केन्यु भयो अन्त चिथान चाहिँ नै थासे थासे डग चाहिँ खपेन वाकपति नारायण आनानन्द थाकेछ पछि नन्द खिचे ल अथे गाँठो खुटी चिथे खपे डग
2: ए अलग अलग कि छौ ए
3: थकी चाहिँ अलग अलग है डर चाहिँ ड अब्बल फरक फरक जी मलाई फुकमने चाहिँ नै वहिन तुन चाहिँ महु फरक फरक हेर फरक फरक ताल दै गरे कि फरक फरक खिमपुट दै अहिले फरक फरक नाच जी
2: ए खलय अलग अलग प्याखन लिन अलग अलग बाखै बोल्न बाखन अलग बाजै बोल्न अलग अलि भ्यू चाहिँ मचा पिए ख
3: थकी चाहिँ गथे त सा थथौ थाए अनुसार बोल चाहिँ पा अले फरक फरक ख मचा त लिउ ख अले हकन थकी चाहिँ छि बुढा नागा चा ध्याउन छौ ड बुढा नागा चा ध्याउपति चाहिँ छि ए ज्वाम्पु तत्तरी पुन लिउ
2: ए
3: तत्तरी पनि लियो
2: त्यहाँले साठी ज्येष्ठ नागरिक
3: ज्येष्ठ नागरिक त
2: साठी वर्ष चोइपी
3: अहिले अघि चाहिँ पोसाक फरक जी अघि चाहिँ छि नागा च्याउ चाहिँ लगभग अठेन पोसाक जी अहिले छि नगिन च्याउपति चाहिँ छि प्रासी सिन अहिले चोली घर बनाएपति चोली फिन कपाले ठेगन रुमाल छ त ख खाने मर्क मिखा जग खानदेख ठेगन तपियो चाहिँ नै प्याखन लियो ख अघि त चाहिँ छि बुढा नागा चाहिँ
2: छुख छु बाखने आधारित झुट हो छु छु प्याखने बिग सन्देश छुख
3: सन्देश थियो छि रहरिया लागे खरे जन्छौ धर्म ल धर्म यापति आस्था पनि यता त ल छौ चाहिँ छि रहरे ल रहरिया हिसाब हे चाहिँ छि थो देखता तपति खान्द
2: बोले छु नैले ऊ प्याखन व्यक्तिपिस बाजन थाय बोले यो सन्देश छु अर्थ छु अलि चुकी बाखयु आधार कैतौदी चुकी चाहिँ प्याखम पा काई रहि नि मखला प्याखयु
3: प्याखम खुरा
2: उ के आधार उ के चाहिँ अर्थ छु थै होला छु दैनि छ जनता सोइ नि छु मसु पि जनता ल सोइ मखला यन याबले झन छज धाई मन्ते एकदम नखयु मुड जचनी याबले जनता सोइ भले जनता ठिकी गु चाहिँ छु
3: थकी थेहे ध्याउ चाहिँ नै छ समस्या जसले प्याखन लुइपति मुद्रा त दै प्याखौँ खुवा त दै लायाउ चाल त दै अमी फेस याउपति फेस केन्यौपति जुन दै नि अपन्यौपति चाहिँ छुट ध्याउपति चाहिँ नै छिसङ छिता कम अथवा छिसङ ठुलो मठ्या के बारे तर छिसङ चाहिँ नै छुट थियो रहेछ छि थोर प्याखौँ खुवा त लायाउपति जुन मुद्रा त फेस या मुद्रा त अन्यले छि थो रहर हे देखता त चाहिँ रहरियायो हिसाबमा राधा कृष्ण चाहिँ ऊ त्यामे सत्ययुग या त्यामे चाहिँ राधा हो कृष्ण या चाहिँ रहर प्याखन लिएछौँ अघि त हे चाहिँ छिसन नकल्यङ चाहिँ जनतायो माझे केन एउटा ढ्यापति छौ खठेन चोङ्ग जिता लगे जो पति खा अठेन चोङ्ग
4: सापारो घुम्पनी अपठे व्यङ्ग हास्य व्यङ्ग दिन्छु यो व्यङ्ग न भन्ने होला
3: व्यङ्गे व्यङ्गे थ्याथा जाने छि दियादा व्यङ्गे चाहिँ यही
4: मह
3: जया नक्कल जग यही व्यङ्गे चाहिँ थम हो
4: यसो राधा कृष्ण यो चाहिँ मचिना लभ स्टोरी आधारित
3: राधा वा कृष्ण ऊ टाइमे जाने अमी लभ स्टोरी हिसाबमा ऊ टाइमे रहन आफ्नो प्याखन लियो चौपति अमीपति चर्ती कला त्यता जाने केन्द्रुचिया जाने थो छेउपट्टि नागा छ प्याखन प्रस्तुत जुपट्टि खान्द
4: अथवा
3: खिम्पू अनुसार दही विभिन्न खिम्पू त दही खिम्पू अनुसार मलाई गुगुङ खिम्पू च्याराउँपट्टि दही गुगुङ खिम्पू तराउँपट्टि दही अहिले थकि चाहिने ताल त फसा ताहाको क्यात्ने होला अच्याको क्यात्ने होला अन्यौ ठ्याउन दही तर चाहिँ थकि चाहिने गथेघा जुन प्याखन लोपट्टि थ्या प्याखन लोपट्टि थ्या मन्स मन्स चाहिने तराउँ च्याराउँ स्वेन चेसङ थोछ्यौ प्याखन त चाहिने च्याराङकै हो तराङकै
4: थोकेथेघा
3: छि सापारे बोले या उजुल छेउपट्टि ठ मलाई सापारे केने सापारे बोले केनेपट्टि उजुल सापारे खेतने छेउ नौ रात नौ दिन ल अकितने छेसङ वा समय खे छि प्याने उजुल थानाया लुकेऊ अनाया लुकेऊ ढ्याउपट्टि छेउ मरु थकितने गथे रथा दर्शक त्यौ रुचि अनुसार दर्शक पाना किङ गना पाना आना छेसन लुकेऊ
4: छिपी गन छिछेन
3: प्याजाइकाछेन
4: प्याजाइका दरबार सुकाएर लिउने लाग
3: त्रिपुरा सुन्दरी
4: लिउने लाग गली दुने लाग अन छिक्पिङ गुखुन प्याउ
3: सापा फर्स्ट पूर्णिमा ल पूर्णिमा पूर्णिमा ल पूर्णिमा साथी खुन सापारे ल सापारे साथी खुन शून्य रहेछ शून्य आऊ कने खुनु रिसिङ छि प्याने यो चाहिँ अठेख तर छनु न्यानु लिपालासन थकि छुम फरक थब्ले प्याने मर्या मरु तर सापारे आऊ भित्रे जाने छिसन थो समापन नेमा राउन्ड चाहिँ लाडाङ्गे माला थप्ने प्याने उड्या पछि छि उमर
4: अनि गन गन चाहिले धयु चाहिँ रुट केजीले
3: अथक्याउ रुट परापूर्व काले लिसिन छि
4: कि सापारुले चाहिँ वो
3: सापारु रुट
4: सापारु यो रुटे चाहिली लकि
3: सापारु रुट परापूर्व काले लिसिन देखत त उपति जुन सापारु रुट ज अकिता हे चिसम फलोयंग वकि हे चाहिलेउ अले चिसन जने आना सुनो सुनो पाना नि अम वेक अप सन थाटा थे जने चिसन आना अचिके दो उपति प्याखन त केनेउ
4: छुछु प्याखन टुले छ गोमै कलाकार दै छु कि छिकमुनी ठुकीलाई अपोठे मस्त है जग
3: मस्त है झिन नागाचा प्याखन ढ्याए मस्त हो पति ल मलाई मस्त छमा नागाचा ढ्यामापति मिजम्मा पति ल नागेन्द्र ढ्यामापति मिसा त जुयु अपन्यमा सिताए केन्द्रिटिङ चेसङ छेउपट्टि खिया बोलखे बासरिया टोनखे चेसङ अन्ता प्याखन थियो अकिताए चेसङ नागाचा प्याखन थिए
4: गोमदै कलाकार मेपी
3: कलाकार थकि न्यमहार गर्दै अहिले थकि चाहिँ प्राय न्यमान याजु थकिन अठेगा राधा ढ्याप तमा कृष्ण ढ्यामा छमाएर गर्दै मतलब राधा ढ्याओ छि ऊ टाइम कृष्ण लिराखे त व्यापुङ पासापुन तयार छ मलाई पासापुङ यो कोरे मिसा त पासापुङ एजु जुले अम्ता केन्द्रिटिङ मिसा त न्यमा सान्जु नागा त त्यहाँ याक्सार गर्दै अहिले गुमाङ गब्लिन गब्लिन जाने नागाचा नागाचा नै निमा नागेन्द्र नै निमा त्यही नै प्याख्नु थियो जिउ अठ्यान
4: अथवा कृष्ण लीला आधारे जचौँ प्याख्न थाल अथवा मध्यकाले मल्लकाले निसे सुरु जचौँ जिन्छ मुखला यो इतिहास चाहिँ भोलि नि यो छौँ लिखित डकुमेन्ट डुला आयो छौँ
3: लिखित डकुमेन्ट चाहिँ मरु अझै
4: गेन अथवा सञ्चालन विधि गेजा जाउ छैन सञ्चालन गुप्त पनि गुठी डुला कि
3: दाफा भजन ध्यापति त मलाई दाफा भजन हे छि आबद्ध जुह अकि हे छिउपति नाच गान त भजन त फुक अकि चाउँछ छिउपति इतिहास त स्वर ढाल्दछ थकि गथेछ छि भक्तपुर हे मल्लकाले चाहिँ सर्वप्रथम सुरु जुपति नाच खेथ जिता लगे जु खान मल्लकाले चाहिँ नवदुर्गा नाच चाहिँ सबभन्दा सुरु खे तान्त्रिक विधि अनुसार चाहिँ प्याखन लोपति खान्दा त अकिन लिपा चाहिँ अकिताय आधार कायो विभिन्न नाच त चाहिँ सुरु जो खान्दा अहिले थो अकिया सिलसिला खे चाहिँ थो नागाचा प्याख न अक्याउ सिलसिला खेऊ र अखपे स्वल हाल्दछ छेउपट्टि यक्व नाच त दग झे जगदीश शमशेर रानन्द नै छौ किताब चारिउ नाच गानको राजधानी भक्त
4: पुरुषोत्तम लोचन श्रेष्ठ न
3: वेकन चारिउ वेकन एकदम बालाका चारिउ नेपा चाहिँ जगदीश शमशेर रानन्द चाहिँ खपया त छुट्याउँदो रहेछ नाच गानको राजधानी भक्तपुर राइरहे
4: चैतौडी
3: आदरणीय व्यक्तित्व महावेकनन्द चौधरी वेकन एकदमै बाङ्गापुरी वे सिलसिला खे नवदुर्गा नाच सिलसिला खे छिउपट्टि विभिन्न नाच त ऊपट्टि खान्द अथवा विशेष गरी चाहिँ छि सापारेबल हेर कि किन यही सापारेबल छि वापी जात हुन चाहिँ वापिएपछि ज्यात त आरामया समय खे चाहिँ अझै थन्योपति छौ या म ठ्याउ हिसाब चाहिँ थो यहाँ त्यहाँ हुनु जेफ प्रताप मल्लन चाहिँ सुरुजुपति सापारु गाई जात्रा सापारु पर्व ल अक्या सिलसिला खान ल एकता परिमार्जन जुझुन जुझुम एकदम विकास जो याजम्पति खान्द अझै नो पुस्ता एपसन छौ समय खे चाहिँ छि ठेकता फचा ल्याचा मर्ग चाहिँ जुझ ल अझ पुनर्जागृत
4: जुत
3: कृष्ण ठेन्टु मट्टु छौदै पक्री भेखा लौपट्टि पक्रिँदै अनि खुख्रिचा छौदै अनि छि जामा ऱ्याउँदै काँसा छि मुला अनि छि ताय त दै जन्त्र त दै ठ्याकी मिजन्तेके चाहिँ ठुलो मिसातेके चाहिँ
4: ओ तिसा वर्ष बाज्न त पुलाङ्गे ख कि नु टेर्नु
3: नुगु चिसन चाहिँ पुलाङ्गे म त चिजे चिसन अनुगु देखाउँदो
4: के जा मरु पुलाङ
3: छि अ नपा न त थाइदिल नि छ 30 वर्ष 40 वर्ष दौज ल कोलाप्स जु पनि चले मजु पनि
4: मल्ल कालो नि छ चले जाउ इचंगु 40 42 साल पाके चिप्ने गीत ग मखला छ जा दिउ खनि छ
3: ओ त्यहाँ अब नचाहिँ ध्याथेनु छि युवा चाहिँ फचा ठकी इन्ट्रेस्ट म त मलाई खालि थौ ज्याखे थौ व्यस्तता खे लगेज ल ऊ त्यहाँ छि नगरपालिका चाहिँ अन्यपति छु स्रोत त जुरे मजु छि व्यक्ति आऊ स्रोत हे चाहिँ या म
4: त्यो गुठी आयस्तमहरू
3: गुठी आयस दफायापति ल मलाई दफा आयस्था दशन फचा ल्याम उठेन भएपछिसम्म जुन भजन चल्याउ चाहिँ चल्याउँछु न मलाई अहिले थो प्याखम पिखन त चाहिँ खासै उसले इन्ट्रेस्ट त सोचौँपट्टि भक्त माले सापारेबले छ ब्याएपट्टि ल अहिले वे हिसाबमा चाहिँ चिसन चल्याउँछु
4: टिसा वर्ष त पुलाङ्गु बाजन त तङ्गुला कि खुवाइङकुला कि अझै नास जाउँला कि
3: नासे जाउँ ताङ्गु नमहु खुवाइङ्कौ नमहु ओ चाहिँ नासे जाउँ अत्या त पुलाङ्गु ल अहिले नभ्याएपट्टि चाहिँ अफिट न जुपट्टि मुक्त पुलाङ्गु ल ठ्याङ सुबले बाँध्नलाई मुक्त अब हिसाबमा चाहिँ भन्छ एट्र्याक्सन खाँदै गए लागि चिसन नोगुए देखाउपट्टि लोक नोगुए
4: अहिले आ हान छिटमिन्छ 72 साल अनि सूर्य
3: अहिले
4: 72 साल सूर्य त गुठ सूर्य त सुना ग्वालियरले
3: ऊ टाइम छि ताल्याफु छि पासा फुहे फुको मिले जो यहाँ छि चाहिँ अथकिता चाहिँ मनु योगको माल्यौ प्याखन लि पनि यमार्क जुसान जाने व्यवस्थापन त माल मला बाँसरी पिपु माल खिन्थाइ पु माल छिउ त्वाले नपा बाँसरी पुइ पनि हेर्न चाहिँ मर्यामपति ल भजने पनि हेर्न मर्यामपति ल किताब छि पासा फु मिले जो छि हे चाहिँ त्यहाँ बाँसरी छ थोर डेके माल छि त्यहाँ धाँ छौ डेके माल हेमा छौ डेके माल ढाइरहे छि छि पासा फुहे चाहिँ फोकन लगे जु छिसँग 70 साल तका भित्र चेसङ बासरु नङ सेनियर न धानङ थ्याल
4: नगरपालिका ग्वालीमा
3: ऊ त्यहाँ नगरपालिका त चेसङ ग्वाली हे मफा ग्वाली मफा अलिपा पटके चाहिँ 72 साल लिपा चाहिँ नगरपालिका न एकै बालाका सापारे त चाहिँ व्यवस्थापन यो हुन्छ
4: नगरपालिका ग्वाली त
3: ग्वाली र हौपति चिज चाहिँ दाफा भजन त थाइरी अम्मखु जुन चाहिँ सापारु पर्व खे प्याही प्याखन्त अम्त चाहिँ पुरस्कार स्वरूप नगद बेउपति सहयोगी अडिउँदा अहिले थकी चाहिँ फर्स्ट सेकेन्ड थर्ड त्यहाँ बिहेपति ल नगरपालिका अहिले उपस्थित जुल किलन चाहिँ ठुली बेउ ध्यापट्टि छौ निर्णय एकदम बाँक यहाँ बिउँदा
4: मस्तै झुल मस्तै छिरो चिनेर दुबी मस्तै झुल अहिले मिसाम जिया चाहिँ मिजामे लिका मिसाम रिमज्यो
3: भेज्यो मिसामान भेज्यो तर छि परापूर्व काले लेखि चाहिँ मिजन त हे मिसा त
4: मिसा
3: अथै आउला अहिले
4: मिसा पि छेन प्याई मखु पिनी जी मखु अथे कलाकारी त्यहाँ जुपी मरु अहिले विभिन्न दबु प्याखने अझ फिल्मे तक्न गयौँ कलाकार त मिज पिए मिसा ज्या मिठु चिसा इतिहास मगला आज जमानालाई आयो मुक्त
3: मगला
4: मिस त झनै एडभान्स एजुली चाहिँ मिसा पात्र ज्या भिकी मिसामे मिसामचामे तस के झिली छ त्यो छ्याबिया मफु
3: वनज्यु वनै याजु वन एकदमै बालाउ ख मलाई अथङ्क नै त्यहाँदेखि छिथ्या चाहिँ माया नि अब मिठा मिठा चाहिँ नै मिसा त अथिया प्याखन लिकौ र छिथ्यान थोपालीदेखि याला कलाकार चाहिँ तयारी आयो सोच्याउ ख तर प्याखन लिपु मस्त मिसा मस्त चाहिँ व्यवस्था मिले मजु या लागि थोपाली चाहिँ माया नत्र थोपालीदेखि छैन मिसा चाहिँ लिकेउला ऱ्याउपति चाहिँ सल्लाह चाहिँ जु ख अहिले कलाकार नै चेसन छनौट्याउ ख अहिले भत्ता अमी समय अभाव जो चाहिँ चेसन थुपति थियो भने मस्त
4: ठिक पनि भजन खलाट हो
3: हजुर
4: तँ भजन खलाले पानी से गु भजन हालत उठौँ ख गु गजौ किसिमी भजन त ख नेवा भाइला कि मैथिलीला कि गजौ खु छु हिन्दू बौद्ध वैष्णव गजौ टाइपी भजन त ख
3: थप भजन चाहिँ मल्ल काले लेखि सुरु जो ल मलाई अथकि चाहिँ नै छेउपति थरी थरी शब्द त छिसन चाहिँ संस्कृति न खा हिन्दी न खा अहिले मैथली नङ खा नेवारति ल मुला अहिले घुङ घुङ शब्द त त्यहाँ छिसम बुझे मजु न द यो कोही न बुझे मजुपति भजन द शब्द त घुम बुझेजु घुम बुझे मजु अथवा चाहिँ भक्ति रस हे चाहिँ चोय चाहिँ त्यहाँ त उठिन्छ भक्ति रस खाए छिसम हालत उखान द अठे ठेमा लग नेपाली हालो भयो नराल जे आस्था तय थौपति दाफा भजन बच्याएको हिसाबमा नेपालदेखि चाहिँ जो चौपति च्वातौपति किताब मे त हेर्छ हालो भए चाउँ नु नु चाहिँ छेसम्म हाला
4: भजन छे फल्चा चाहिँ ढु
3: फल्चा फल्चा
4: ऊ चाहिँ नगरपालिका टेका भ्याउँछौ ढु
3: व नगरपालिका चाहिँ मुख नगरपालिका चाहिँ मुखुट हो परापूर्व काले लेखे छि भजन हाले त हेर व्यवस्था त्यहाँ त फल्चा त डक अहिले वे फल्चा हाल्यो मलाई अहिले वो फल्चा चाहिँ घुन थासे दाफा भजन या फल्चा नन्द घुन थासे त्वाल्या तिज ल मलाई घुन थासे चाहिँ व्यक्ति स्व इच्छा हन् चाहिँ क धर्म हङ छेप भजन हाल्यो खस चाहिँ जो छेखे चाहिँ फल्चा छौ डेकब्य आना छौ भजन हाले दिछ धाइरी उका त डेकब्यो त्यहाँ त उति खान
4: त्वालेला नाजा पि भजन हाली पि भजन चोइ पि पुलाटनी साहित्यकार त कलाकार त दुटा खनि छ एकदमै नाजात्मी देशे नाजात्मी मगला राणा काले सफु पिका पि मगला सुकर्माचार्य
3: खिन्छ्या महाजन दाई वेक्याउ नान जता ठ्याक्क लुमान नारायण प्रसाद कर्माचार्य
4: मचापले वेकै सफु बन
3: रामायण किताब
4: नेवा भाषामा रामायण अनुवाद या मस्तो नाजामा छिक्ता खिचे चाहिँ भजन खल खिन्छे म चाहिँ
3: वेकता खिन्छ्या महाजन दाई नान चाहिँ जान ठ्याक्क याद
4: अझौ थासेला थो छिक्मिनी थो संस्कृति परम्परा एकदम समृद्ध चाहिँ माउ खालि छ त दिनाउ ढाबले बिचे ड्यु ढाबले चाहिँ एकदमै आश्चर्यजनक खन्चुलका छु यहाँ जित ढिकाजी एकदम खुल्टु ढिकाल्नु नि
3: छ हिसाबमा चाहिँ आर्थिक रूपमा जु जेफ अहिले चाहिँ पाल्याफुङ जुन अग्रज तर्वाफुङ बाजाफुङ अबाफुङ काकाफुङ त नि अमिपति व्यवस्थापन मिले मजियो न जु जेफ अथकि त चाहिँ धिभारको दयान मजियो व्यवस्थापन नगर ध्यान नमज्यो समयमाला अहिले चाहिँ वानीफुङ पासा भाइफुङ चाहिँ मिलेज्यो यामा अहिले छमास्या मन्दसा छमास्या मम्रो छमास्या मन्दसा छमास्या मम्रो अठे लोकिन समस्या जियो जस्तै जाने ग्यादसा चाहिँ खिन्थेमा छमा मत कि आना पर्ने जीपति मुक्त प्याखलीमा छमा मत कि आना पर्ने जीपति मुक्त बास रुपीमा
4: स्कुल
3: अथे बन्द जी तालबाल मिले मजियो मलाई आर्थिक
4: रूपमा चाहिँ उइचौँ ठुला
3: एकदमै
4: स्कुल मसी होमवर्क मयासी मखला तिमी त बोलिउलीलाई डिस्टर्ब जसले जी नि
3: ठ्याक्ता चिसँगै व्यवस्थापन आउँ डर छ झि मस्त चाहिँ पाँच बजे स्कुलमा उयो चिसँग छ बजे लिसिन चिसन सूर्य आउँदा छिरुपति प्याखन त छ बजेले चाहिँ आवेदक चाहिँ आउँ अहिले चाहिँ माम्बा पेसँग अभिभावक त्यता चाहिँ सम्पर्क त छि मस्त त थिएन म अथवा पढाइन सिङ्गे मुजु प्याखङ आनु च्यानिया लागि छु पढाइन सिङ्गे मुजु पढाइयो साथसाथै चाहिँ थन्योपति क्रियाकलाप त स्वता त्यो ममता त्यता बरु समय चाहिँ ज्ञान व्यवस्थापन आऊ ऊ व्यवस्थापन छिप्स नै हेर्छन् जिमसँग झुको मता त्यता चाहिँ समय खै सिर्क अनुशासन तय चाहिँ थ्यामाली त्यहाँपति छलफल खै चाहिँ यो आउँदो अवेक पनि मस्तै पति
4: ओक ठाउँ चाहिँ छिपिन्छ व्यवस्थापन या त अपोको मस्त नुपुस्ता
3: पनि एकदमै उत्साहित जो चाहिँ अवया छौँ
2: उज्यालो रेडियो नेटवर्क नेवाजा जो लहना ठाउँ गुम्पुनी सापार्वे च्यानु खोपे सलम सदन हुके व्याम चङ्गु तर पिँदै हो दिना हान छिँदै हो सुयागु मचाते नागाचा नगिन्छ प्याख तयारी ओ उखी ठिची कथ ओगु समस्या ओ जुग समाधान यत कया खोपोए वडा नम्बर पाँचै दुगु गुसा खल खिन्छे दाफा भजन खलय गुरु कृष्ण प्रसाद आचार्य सिखलावाला एमजना
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप
9: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
9: शर्तहरू लागू हुनेछन्
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
11: कृषि मन्त्र नार्कसँग
12: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस् औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: नेना चुना दिला लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले चीशान मेगाहर्ज सीधा कुरा प्रश्न विचार
2: दिपाली पाक नस कुसियान चना उज्यालो रेडियो नेटवर्क के नेवा ज्याजो लहना ठाउँ गुम्पुनी सापारु या च्यानु खोपे सलन शब्द निशे विटे उयान्चोङ तर पिद हिना हान छिद हिसे सूर्यागु मचाते नागाचा नागिन्छ प्याक या तयारी ओ कि चिठी कथा ओगु समस्या उज्युगु समाधान या तकया खोपे वडा नम्बर पाँच दुगु गोसा खल खिन्छेन दापा भजन खलय गुरु कृष्ण प्रसाद आचार्य ऋषि खलबल एनाचना वेकल शिक्षिक नछुन यसुसा तिमीको फेसबुक पेजे
3: धन्यवाद
2: खोपे अपो किसान त दुर्गा दाई बुझाइए किसान त मतलब आज पनि त्वा चाहिँ ठिकी कथा किसान जग मको ठिकी कथा यो चाहिँ जाति पिङ वर्ग पिङ दुध ठ्या नजुल मखला छिए आचाजु जुल मखला छिल आचार्य का चुइति मखला
3: आचार्य
2: छि आचाजु खल कि आचार्य
3: अछे नपा आचाजु हे जी थकी
2: अनि छि चाहिँ आचार्य रेका ओ के बर्मुते सन्थ्या छ छोयु
3: सुधार साथ कि अछि बाजाफुङ नागरिकता कानाजी सरकारी अफिस वानाजी आना चाहिँ छुदौरा साथी खेतजी कर्मचारी त प्राय आचाजु आचाजु तिमीहरू के गर्छौ धाराजी हामी त यसरी पण्डित त्यही गर्छौ आचाजु होइन नि त त्यसो भए आचार्य हो धाइर्य उकादा आचार्य चकत्ता कता त उपति बाजापिसँग आचार्य तल
2: आचार्य
3: आचार्य आचार्य
2: अलिकति संशोधन यहाँले खास आचाजु ख
3: आचाजु ख
2: वास्तविक
3: कर्माचार्य कर्माचार्य न अथवा आचार्य राहुले छे चाहिँ प्रति खे ब्रन त छेता प्राय छैन छेता ए यसो ठिकम खोसै मुला ए आचार्य हो र हेर्दा त नेवार जस्तो छ रे हो हामी नेवार हो तर हामी आचार्य नेवारमा पनि आचार्य हुन्छ र छे बायापिसो नेपाल छिन् त्यहाँ छैन
2: प्याखन चाहिँ छु जातीय पिसा छ पनि आचार्य पाइ पनि पाखे ए या क्यु खला कि मे जात पाखे यामसा याम याउ परिवार पि वसान छु
3: जु गजु थन थे छे जात भात है मरो म स्वया छु जात भात मरो छ इच्छा द पनि छ व्यक्तित्व त ने छन थकि कलाकार रे अब ए इच्छा द न जात भात थ थे व ए रहि छ छन थकि त ने विभेद म या न पा छ यो चो त ने नेवार किसान परिवार यो चो पति ल अथा कि जाने मध्यम वर्ग आपुङ कला मस्ते नै इन्ट्रेस्ट दौ जो चाहिँ मध्यम वर्ग आपुङ मस्ते तान चाहिँ कलाकार यङ चाहिँ चेसन थे सोचौँ पति द थाकि त्यहाँ थ जात व जात थम्सनको या मौमसनको या मौठापति चाहिँ म जस्तै त्यहाँ चिउन नवदुर्गा नाच खे चाहिँ आना
2: वनमाला
3: त वे कपिसन
2: त यही
3: जाटुनी
2: अर्थव्यवस्थापन छुट्टी चाहिँ विभिन्न किसिमको खर्च व्यवस्थापन अर्थव्यवस्थापन दै मगला छिपुन त खर्च दै छ च्यानु चाहिँ प्याखाउने या विभिन्न थासे पनि बोले अनेक किसिमको खर्च भयो
3: हजुर
2: अब यो व्यवस्थापन गुप्त हेर्छ नि
3: अछि चाहिँ सुर्खे चाहिँ यहाँले छिके त्योहारहरू मलाई दाफा भजन खलन जुसान चाहिँ छि अहिले ठकिता चाहिँ छुइन त्यहाँबाट छ छि खिन्छे दाफा भजन खल चाहिँ भजन त चाहिँ सुईपति ल अहिले छिउ थुपति प्याखङ खेता चाहिँ बजेट त्याबीपति मुख त मलाई एजो चाहिँ सुर्खे चाहिँ छि पासा फुहे मिले जो पता पता छ चन्दा चाहिँ मखु कि छि पासा फुहे मुङ पासा पनि विजयका जिउ थुले जिन छता थोयो बे वन छता वयो बे 72 साले जब छ सूर्यले चाहिँ एम पिकायो थकि त्यहाँ खर्च व्यापक जस्तै
2: नर्बले फोखाबे ढुङ्गा पिके होला
3: हजुर फखा बबले त्यहाँ फखाबे फखा बबले छेसम पिकायो
2: फखा बबले अपुबले चाहिँ प्यामो फोखा बया चाहिँ फुक्क छेन्छी दुला चौमले झन् ठाकुबले चाहिँ छिप्छन् प्याखमा पिकेको
3: ऊ त्यहाँ छुजुर व्यवस्थापन छेसम 72 साल यादको चाहिँ छि नेपाली छ योजना यो त्यो पनि ल ठ्याक्क पखा भए बिल पखा बस्दा नै जाने पखा भए रुङ्क बैशाख पनि पखा भाउ ल छिउँ साउन फटौ खे छिउ पनि थोक प्याखम प्यायो अहिले तकिया भित्र जाने छि भाषा सहज जो रुङ्क ल पखा भाउले पति
2: बैशाख पनि पखा भाउ भदौ तक जुले
3: सहज ल अहिले ऊ त्यहाँ जाने छि पासा पनि सम्झाने यङ्के माथि छि अथापले जाने फखा भएन मन यो कसुपट्टि ल मलाई फुकैसिया जाने भाषा अप्ठ्यारो समय खे प्याखम पिखन हैमुखु थो समय खे चेसङ प्याखाङ अङ्कल हाल्दा भाषा बाललाई धैर्य जाने फखा बसान चेसङ आर्थिक रूपमा भोज जुसान चाहिँ उब्ले पिकायो भयो ऊ टाइममा चाहिँ प्याखम पिदा प्याउले सुयाउँ छथय प्याखम प्याम छिउेर खिचे थाप दाफा भज न्याउक
4: भया खोपे उल्मछि छिन्दुन उल्मछि मनुसित अहिले ऊ सापारू बोले गुम्पनी बोले उल्मछि सलन समूह पुच दु प्याखम पुच दुम्बो
3: दाफा भजन खे नागाचा जङ्गली कवान्चा अहिले लाखे
4: अहिले ऊ के छ हपा मजुला छ
3: नगरपालिका तर पत्र पत्रिका
4: अन्यपति
3: छुएँ मभ्यो
4: खोपै चाहिँ सांस्कृतिक नगर गाधाई प्यासको विद्वान पिसन नेता पिनसँग हो खोपे रे अन्तर्राष्ट्रिय रूपे पर्यटक केन्द्र गाधाई नख चख बाजयु नगर गाधाई यहाँ पिन त मके तला हपा बितला छुङछुङ ग्वालीला स्थानीय तह नगरपालिकालाई यहाँ माखनी यहाँ चलाउन दुठे चिक्न त म याद
3: बहत्तर सालले चाहिँ छेउपति अन्यपति नीति मरेको नि नगरपालिका जब चाहिँ जनप्रतिनिधित्व छ नि चुनाव जुल 74 साल चुनाव जुथे उसले
4: अहिले
3: ऊ टाइममा चाहिँ वेकअपसन नीति होला कि अब प्याखण्यापति थिए थुका हो मूल्याङ्कन हो अहिले मूल्याङ्कनमा चाहिँ नगद पुरस्कार भ्यो सुसु चाहिँ उपस्थित जुला वेकअपिन्दान चाहिँ सहभागिता आधारमा चाहिँ नगद वितरण ल्याउँदाखेरि चाहिँ वेकअपसँग अबले नीति दिएको ल अहिले उसँगदेखि चाहिँ थुक्लिङ प्याखाङ प्याहाँ चौधनी
4: अहिले आ चाहिँ छिपिन त खर्च वर्ष या त थो प्याखाङ व्यवस्थापन या त
3: जुन नगरपालिका नगर स्वरूप पुरस्कार बिदा नि वे धेवाखन चाहिँ अगुलिम प्याखाङ प्याहाँ चौध नि भक्तपुर अझै थाहा नै नि खपे चाहिँ 72 साल चाहिँ झिउ छतुरको प्याउँला अघि हाँ चाहिँ एकदम कमजोरको प्याउँला मलाई अहिले जब चाहिँ नगरपालिका छि सापारेबले प्याखाङ प्याउँ पिँदा चाहिँ खर्च व्यवस्थापन नगर पुरस्कार व्यवस्थापन यता उसँगदेखि छेउपति सांस्कृतिक स्तरीय भाषा ठाउँपति खान्द यो कोही प्याखाङ त प्याहाँ चौध त्वाले त्वाले चाहिँ थौ गछे अनुसार थौ क्षमता अनुसार नपा छुछु प्याखाङ दौख अकिता पुनर्जागृति सौचौँद छेउपति प्याखाङ त गुलिम प्याउ ख जुन प्याखाङ प्याउ हो अक्याउ श्रेय नगरपालिका झी जनप्रतिनिधि अहिले झी नेपाल मजदुर किसान पार्टी आफ्नो अग्रज
4: नेपाल मजदुर किसान पार्टी खरि
3: तपाईँपति विचार्न अन्य उयोपति सांस्कृतिक स्तर उस्थायमा छेउपति कला संस्कृति नफाले जुन दौख अकिता जगेर्ना या म ढ्याउपति वेकपति विचार दौलो वे विचार अनुसार झी त्वाले त्वाले चाहिँ वेकअपसँग खाता दिल अहिले व खायापति उत्साह जुयो अहिले थथौ त्वाले नपा छुटौ खालेछ यसा अछि पिकामा बाहिर उकादम प्याउपति न यो पोखान्द
4: थन पासपिसँग निसाइ जो सुरेन्द्र शिल्पकार जु नागाचा लागि चाहे अर्थ छु थो प्याखौँ हिके त आर्थिक ग्वाली स्थानीय सरकार पाखे मोडला थोला छिटाइदिनुको ल त्यो नागाचा लागि चाहे अर्थ छु काटिसँग
3: नागाचा नागिता नाच छिसन सुर्खेत हेर्न थो राधा कृष्ण हे ख राधा
4: कृष्ण
3: नाग नागिनी खै मह थो चाहिँ छि राधा कृष्ण हे ख अब कि त चाहिँ छिसन छिसन नागाचा राई छु अर्थखङ अन्त नागाचा ध्यातला छु अर्थख नागिन्चा ध्यातला अब छिसन मथु नेपा अछिरिङ्गे नेउन चलन मरु मलाई जब कोल्याप्स ज्याउल नि कोल्याप्स ज्या नि त्यहाँ ए नपा छि थेडौ छिसन छ अब मलेके छिसम मलेकुलर हाल्दा लिपा पुस्ता पिसन चाहिँ छिदा थिकारी नपा थे द्याज छमसम छिप्सम वास्तवमा या छमसम वास्तवमा थो वास्तव छमसम वास्तवमा जु जुने झिमसन चाहिँ थन्यो नाल चिथ्या दौपति चाहिँ स्वयम खान चिथ्या दौपति प्याखन त चिसम लोहेम खान थो चाहिँ छमसम जु धैर्य झिता चाहिँ थम मर्याकै लागि चिसङ तरबा पिन्दा बाजा पिन्दा चाहिँ खच खत चिसन थो प्याखन स्या ऊ टाइपे प्याखन स्याबले चाहिँ 78 वर्ष धमापति तरबाता चेसन प्याखन लिएको वेक पाखन चेसन सेकाउ वेक कि एकदम दम यामापति रोगी स्वन नेपुर नेताकिरको थाइबले स्वा स्वान फाफाइमा शङ्खबहादुर कैती धेमापति वेकलन छिथा वे ग्वाली न उसले थम्न शास्त्री नयाँ जोसान चाहिँ वेकलन छिथा दौपति त्याखन त बचत क्याम ध्याउ हिसाब चाहिँ उसले कस्त भग्यो जोसान वेकलन छिथा स्योतारको ऊ ट्यामे 72 साले वेकअप बिताउँछ वेक चाहिँ त्याखसँग 2 वर्ष ती लिपा वेक बितेल वेक एकदमै उत्साह दमापति छमा कलाकार
4: किरण खड्गी निवाज चैकिन्छु यी इन्द्र जात्रा व्यवस्थापन समिति गादु होला
3: हजुर
4: ऊ समिति चाहिँ फुक्क प्याखमा पिखाउँ त्यो त चाहिँ
3: व्यवस्थापन
4: यही अहिले नगरपालिका कि सरकार के थिए भाइ त इनाबी घटना चाहिँ व्यवस्थापन यन्चौँदु यसले न जुजु सिद्धि नरसिंह मल्ल सूर्यन्तको नाजा करिब पेसर पुलाङ्गु काटी प्याखौँ हातको ध्यान उचाउँदु उसले मध्येको ध्यान चौँ इतिहास दु यसले कार्तिक नाज प्रबन्ध समिति देखा परिस्था यन्तौँदु छिप्पी अयौ समिति अयौ मल्ला समग्र खोपै तिमी त केही चाना देखा तौ समिति गु समिति चाहिँ फुकेस्त व्यवस्थापन यही गुहाली यही मलाई मा तिमी त माउ ठासे चाहिँ कि भी अयौ छु समिति मोर्ला
3: खपया सिलसिला अन्यपति छुयमर्ग थोसङ गुलिङ्ख प्याखम पिका चौख छि त्वालन त्वालन समूह मिले जु हरेक त्वाले आफ्नोपति अग्रज त मिले जु जु देखाउँपति थकी चाहिँ छि काठमाडौँ वा पातन या थिएन चाहिँ व्यवस्थापन समिति धाइरहे चाहिँ अन्यपति छुयमहरू छौ या छु दर्था छु तान्त्रिक नाच नवदुर्गा नाच अकिहेर चाहिँ छौ व्यवस्थापन समिति धाइर्य चाहिँ गठन सञ्चालन दठेन चौङ्ग व व्यवस्थापन समिति नै नपायान दौपति म हो हालसाले देखाउठेन चौङ्ग जिन्सेबले
4: गुम्पुनी सापाहरूले उसले मच्छी प्याखमा त प्याउ नि खोपे
3: हजुर
4: बाजौँ त प्याखमा त प्याउ नि व्यवस्था यही छुँ चाहिँ मेरा निजम मोर्खा खोपे नगरपालिका वा या माउ ख नि मकला छिप्पिनसँग स मतै उसला कि वेकअपसँग वा मच्याएको उसला कि
3: नपान
4: चले जिका घटे
3: गठे साथी नपाले चाहिँ ठो किसिमन चले जो ल गठिया चले व्याचौँ ख अत्य अथेन्तो यहाँ चाहिँ व्याचौँ पति ल अहिले ठेक्दा चाहिँ छिसङ छिउ नगरपालिका पाखन चाहिँ अछिसन थ्या मैला भत्ता व्यवस्थित चाहिँ वानेमाला व्यवस्थापन समिति हेर आए चाहिँ मखो मलाई व्यवस्था या म छिसङ छु थासे चौपति थथ त्वाले चौ थथ छिति गाठौँ व्याचौँपति जुन प्याखन तख अकिता बालाकै म त्यहाँ हिसाबमा चाहिँ नगरपालिका सापारु गानु पेनु हा चाहिँ झि त्वाले त्वाले आफ्नो कलाकार पासापिन्दा सत अग्रज त्यता सत गुरु त्यता सत चाहिँ नगरपालिका छलफलजी छिसङ चाहिँ ठेथे भने मैले थुकाने या मैले धाइरहेको चाहिँ वेकअपसँग छलफल काठन चाहिँ भन्छ व्यवस्थापन बालाकै हिसाबमा चाहिँ यहाँ दिउँ तर व्यवस्थापन समिति हेर आयो चाहिँ
4: नगरपालिका है झुल्का नगरपालिका है यही झुल्का वडा है यही झुल्का अलग समिति माओ मस्या नगरपालिका या थासाले अलग समिति नै छ्याम नगरपालिका सेउ ख नगरपालिका ठिकै छु नि ठाउँ ठाउँ चाहिँ आवश्यकता अनुसार संस्था त बनेजी ख
3: हजुर
4: विभिन्न शिल्पकार छन् यहाँजीहरू नागेजा प्याख ठिमी खोप ये गोल टोखा तथा मछिएटु होला सायद मस्युजी मेमेठा न डेफु होला गर्न चर्चा उइछौँ म उइछौ न डेफु ठाउँ पनि सामाजिक सञ्जाल होइन मन त्यसमा यो कोठा छुचुटे यो सिका होला नक्सा आठौँ ठाउँ पनि सामाजिक सञ्जाल मरुले नि त्यसै म चिठासे लाखे त्यहाँ ढका मन त्यसमा मस्यु
3: मस्यु
4: आएर फुकठा गर्नु गर्नु छुचुटुटे मसिला एजिया चाहिँ थो विभिन्न शिल्पकार जुन हेर्छ छुराछ नि खोपे चौ नागे च्याख्याखौँ पुलाङ्गु खल कि छिमेमे ठ्याचौ नागे च्याख्याखौँ सुइदुकै मरु पुलाङ्गु कठयु बाजयु बोल्यो आधारे मियु आधारे ताल्यु आधारे प्याखौँ आधारे पुलाङ्गु आधिकारिक फेरका माने या फै अवस्था दुला
3: अन्य पछि अध्ययन म यहाँ
4: अध्ययन मजुनका ठो पक्ष चाहिँ अध्ययन
3: मजुनी नेपालदेखि यो आत्न राल चेसन देखते माल राल उसलेसम्म खेतने छि जुल मलाई चाहिँ नपा दौपट्टि अडेकते म ढ्याउपति चाहिँ छेउ सोच चाहिँ त तर थो गुलिस चाले गनायोपति पुलाउ नपा गनायाउ छुयाउ ढ्याउपति चाहिँ छेसँग अड्डिने म यहाँ छेसँग वस्याउ यहाँ खामको तर उपत्यका चाहिँ विभिन्न थासे छ नागाचा प्याखन्दै वन नागाचा प्याखङ खेता चाहिँ विभिन्न नाम त जस्तै थिमियाउ म्योजी तोख्याउ म्योजी बदमब्याउ म्योजी थास थासे थथौए नाम त्या हुँदा तर भक्तपुरे सिलसिला चाहिँ छुरा साथी वाकपति नारायणे चाहिँ द्वयातान चाहिँ राधाकृष्ण याउपति नाच के न्यु ड वो हिसाबमा चाहिँ मिठाई चाहिँ समस्या मिठाई पुलाउनु देफ तर जिता लगे जो छिथ्या चाहिँ वो हिसाबमा वाकपति नारायण ढ्याउ यो को पुलाउपति मन्दिर जुवा अना क्यों तौड्या हिसाबमा छिथ्याउपति पुलाउनु जुइला ढ्याउपति छौ सम्भावना
4: वाकपति नारायणले सम्बन्धित झुल्का मुखला
3: सम्बन्धित ठिक चाहिँ अघि ठ्याउ ठिक्का चिसँग थकिन अध्ययन मरु मलाई तर वाकपति नारायण डेया तान चाहिँ छुपुर्ने खुनु खला एकादशी खुनु खला पति छौ नागाचा प्याखुन्द अन्त चाहिँ गुठी संस्थान हे चाहिँ ठिभा बिता त गुठी संस्थान हे जने जो चौँ वेकअप अनि वेकअप पिसन चाहिँ दाछिया छक खला यहाँको सोक खला अना के नै के मौडक अब प्रदर्शन या मौड अथङ्क नै वन प्रदर्शन जुला मजुला जुता चाहिँ ठ्याक्क याद मात्र तर मजुत हौ पति
4: प्याख नि खै गुम पनि यो चाहिँ च्याम्जोको प्याउ यो खला कि मेरो प्याउ
3: छिसन थो छि विशेष के नै चाहिँ फेज भयो पारिश्रमिक भाषा पासा पनि सल्लाह अनुसार समय भ्याज लाल्दा छि भन्यो अनि अघि पारिश्रमिक
4: सुनानो सहयोग या चाहे जुल्लासा छिपिन्त छिपिनी प्याखण्ड सहयोग या चाहे जुल्लासा छिपीसँग वेकअप इच्छा पुरा या त चाहिँ बाधा अवरोध मरू
3: अनि कति चाहिँ मरू त्यसमा स्वागत या वेकअप
4: थान जिल्ला क्षमा नै भएमा पाखे चाहिँ छौ छौ नि सत्तै युद्धका सित गणना आइ पाखे चाबेले पाखे गर्न छिपिन त सत लाग्छ छिपिन चाहिँ
3: समय अनुकूल समय मिले जो हाल्दछ त्यसमा वेकअप पनि अफर त त्यसमा स्वीकार्य
4: अहिले उकै लागि घुम पनि टिम चाहिँ समूह चाहिँ
3: तयारी माला हो अहिले चाहिँ समय लाग्के माला वो हिसाब
4: खा यिनको छैन अनि त्यो आ छिक्पिनी थुक्सी तयारी छुटु गठे दु गुलबजे ऊ या छिक्पिनी प्याखौँ स्वे त गन वसा चाहिँ स्वेदै बालक मुखला भिडियो काइपी पास पिन दु मुखला थन मिडिया आइपी पास पिन छेना बिउ गुलबजे गन ऊ या सवैका नेना चौन दिउ मुखला श्याम थाहा लगायत मुखला विकास चित्रकार लगायत पि पास पिँ मुखला जात्रा मात्रै प्याखौँ चाहिँ खिचे पिँ गन वसा गुइले ऊ यासा खिचे यादै का नेना चौन दु काट्दै
3: नाचाजिन तयार थिएन पूर्णिमा जुल पूर्णिमा साथी खुनु चाहिँ सापारो जुल सापारो साथी खुनु शून्य रही शून्य आओ साथी खुनु रिसिन छिसन सूर्यजी लगभग छ बजे छि थान प्यानेउजी अहिले छ बजे प्यानेउजी न त तयार नजिन दर्शक त छिन गना गना पाना अनाना छिसन रेकेउजी
4: पानी
3: खाली

हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: देउबार खड्काको पूरक निवेदन सर्वोच्च प्रशासनमा दर्ता, पेशी पर्सी तोकियो।
0: बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पताललाई 27 करोड़ भन्दा बढ़ी रकम सोध भर्न। आन्तरिक राजस्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालन।
1: बाढ़ी पहिरोका कारण देशका विभिन्न 7 सड़क खण्ड अवरूद्ध। कान्ति लोकपथमा राति सबै किसिमका सवारी साधनको आवागमन रोक।
0: अमेरिका क्यानाडा व्यापार विवाद चरम उत्कर्षमा। अमेरिकी शुल्कको प्रतिवाद गर्दै क्यानाडाद्वारा जवाबी कदमको घोषणा।
1: र न्यूजील्याण्डका अलराउण्डर जिम्मी एनपीएलको तेस्रो सिजनका लागि जनकपुर बोल्समा फर्किए।

0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउबा र खड्का समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन दर्ता गराउनु भएको हो। निवेदनमाथि पर्सीका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले कंग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कंग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। सर्वोच्चले शुरूदेखि नै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा हिजो निवेदन पेश गरेको थियो। अब पुनरावलोकनको मुद्दाको टुङ्गो लागेसम्म 15 महाधिवेशन गर्ने निमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो।
2: स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत 115 सेवा प्रदायक अस्पतालहरूलाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्ना गरेको छ। बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार मार्फत दिइँदै आएको मृगौला फेल भएर डायलासिस सेवा लिइरहेका, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरे बापत सेवा दिइरहेका ती अस्पतालहरूलाई 27,14,22,117 रूपियाँ 18 पैसा रकम शोध भर्ना गरेको हो। बोर्डको गत भदौ 5 गतेको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब्ध कागजात यकिन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बीमा बोर्डले जनाएको छ। यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। बोर्डका अनुसार स्वास्थ्य संस्थालाई पनि फागुनसम्मको हिसाब क्लियर भइसकेको र बाँकी 5 महिनाको रकम पनि छिटै शोध भर्न हुने गरी काम अघि बढ़िरहेको छ।
1: आन्तरिक राजस्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन, ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण D04 अन्तर्गत साबिकमा अनुसूचित 10 करदाताले विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण श्रोता आउने व्यवस्था गरिएको छ। स्रोतमा कटी भएको करको विवरण मासिक रूपमा बुझाउनु पर्ने व्यवस्था छ। विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइन मार्फत निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ। करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तशुल्क इजाजत र कर चुक्ता प्रमाणपत्र पोर्टलमा लग इन गरी आफै डाउनलोड गर्न सक्नेछन्। मूल्य अभिवृद्धि कर विवरण संशोधन सम्बन्धी सेवा पोर्टलमा समावेश गरिएको छ। परीक्षणका क्रममा रहेकाले यो पोर्टल प्रयोग गर्दा केही समय सामान्य प्राविधिक समस्याहरू आउन सक्ने प्रति विभागले सजगता

0: सोकल सिन्धुली मकवानपुर नुवाकोट इलाम सिन्धुपाल्चोक रसुवा र रूकुम पश्चिमका सड़क खण्ड प्रभावित भएका छन्। काभ्रेपलाञ्चोक हुँदै खुरकोट नेपाल थोक कटुञ्जेबेसी सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ। त्यसगरी वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति 5 बजेदेखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधनको आवागमन रोक लगाइएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि राति 10 बजेदेखि बिहान 5 बजेसम्म अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनको आवागमन बन्द गरिएको छ। वर्षाका कारण इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। सड़कमा हिलो भएका कारण सवारी साधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 लिपिङ बजार स्थित अरणीको राजमार्गमा भदौ 5 गति खहरी खोलाबाट आएको लेतो तथा ढुंगा सहितको पहिरोका कारण सड़क पूर्णरूपमा अवरूद्ध भएको छ। वर्षाका कारण सड़क अवरूद्ध हुने तथा जोखिम बढ़ने क्रम रहेकाले सम्बन्धित सड़क खण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभरि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताउनु भएको छ। फोरमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय सरकारले उपत्यकामा फोहोर व्यवस्थापन गर्न नसक्ने बताउनु भएको हो। उहाँले संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। संघीय सरकारको फोहोर व्यवस्थापन योजना कार्यान्वयनमा लाग्ने लागतमा बेहोर्न स्थानीय तह तयार रहेको उहाँको भनाइ छ। संविधान र स्थानीय सरकार संचालन ऐन 2074ले फोहोर व्यवस्थापनलाई स्थानीय तहको जिम्मेवारी तोके पनि काठमाडौँ उपत्यकाका 18 वटा स्थानीय तहले छुट्टा छुट्टै फोहोर प्रशोधन केन्द्र संचालन गर्नु व्यवहारिक नहुने महर्जनको तर्क छ। उहाँका अनुसार सरकारले 2062 सालमा काठमाडौँ उपत्यकाका तत्कालीन 7 नगरपालिकाका लागि सिस्टोलमा फोहोर व्यवस्थापन गर्ने व्यवस्था गरेको थियो, तर समयमै स्थानीय तहको संख्या बढ़े पनि पुरानो व्यवस्थापन प्रणालीलाई सोही अनुसार परिमार्जन नगर्दा अहिलेको समस्या उत्पन्न भएको उहाँको भनाइ छ।
1: महिला उद्यमीहरूले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ। आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले आज काठमाडौँको होटल रेडिसनमा महिला उद्यमीहरूको उत्पादनलाई प्रदर्शन गरेको। प्रदर्शनीमा महिला उद्यमीहरूले मह, जड़ीबुटी, कफी, चिया, कपड़ा लगायतका उत्पादन राखेका छन्। प्रदर्शनीसँगै अध्ययन्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धित सरकारवालासँग छलफल आयोजना गरेको थियो। छलफलमा निजी क्षेत्र र सरकारवाला लगायतको सहभागिता थियो। आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो।
0: अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले आज त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ। दुई देश बीच हप्तमसम्म चलेको वार्ता नयाँ अमेरिकी शुल्क रोक्ने सहमतिमा पुग्न नसकेपछि व्यापारिक तनाव थप चुलिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने मोटरमा अर्को वर्षदेखि शुल्क बढ़ाएर 50% पुर्याउने बताउनु भएको छ। यसअघि क्यानाडाली मोटरमा गैर अमेरिकी सामग्रीका लागि 25% शुल्क थियो। अमेरिकाले क्यानाडाली वस्तुमाथि 50% सम्मको नयाँ शुल्क शनिबारदेखि लागू गरेको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने

0: यसअघि अमेरिकी कदमको जवाफमा सेप्टेम्बर 8 देखि लागू हुने प्रतिशोधात्मक शुल्क घोषणा गर्नुभएको थियो। त्यसमा अमेरिकी स्टील, दुग्धजन्य पदार्थ, कृषि उपकरण, कागज र विद्युतीय सामग्री लगायत वस्तु समेटिएका छन्। वहाँले अमेरिकी वार्ताकारले मोटर, स्टील र आल्मुनियम जस्ता क्यानाडाका प्रमुख उद्योगलाई असर पार्ने अनुचित शर्त अघि सारेको आरोप लगाउनु भएको छ। क्यानाडाको कुल निर्यात मध्ये करिब 70% अमेरिकी बजारमा जाने भएकाले व्यापार विवादले क्यानाडाली उद्योग र रोजगारीमा असर पर्ने चिन्ता बढ़ेको छ।
1: अब खेल समाचार। न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा फर्किएका छन्। एनपीएलको आगामी संस्करणका लागि 35 वर्षीय निसमलाई अनुबन्ध गरिएको जनकपुर बोल्ट्सले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसमले सन् 2024 को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसबेला उनले 9 खेलमा 196 भन्दा बढ़ी स्ट्राइक रेट र 35 भन्दा माथिको औसतमा कुल 247 रन बनाएका थिए। सबैभन्दा ठूलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा बेस्ट स्ट्राइक रेटको अवार्ड समेत दिइएको थियो। पहिलो सिजनको एनपीएलमा निसमले जनकपुरबाट खेल्दै 7 विकेट पनि लिएका थिए। दोस्रो संस्करणमा 4 खेल मात्र खेलेका उनले 1 अर्धशतक सहित 79 रन बनाउनु

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

0: दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सीडी श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पाट पूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनसञ्चालनको सम्भावित अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले 15 दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनसञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन दिनेछ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर खड्तीले नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेकपाबाट दाङका इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्र पोन सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। केन्द्रमा भएको सहमति अनुसार एमालेका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना 3 मन्त्रीको नाम सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त 3 मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएको छ। अब लुम्बिनी मुख्यमन्त्री सहित 9 सदस्य रहेका छन्। जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेश सभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। केन्द्रीय कार्यालयबाट आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्र मार्फत सांसदहरूलाई स्पष्टीकरण मागिएको हो। पार्टीले भदौ 1 गते पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो। तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 दिनभित्र स्पष्टीकरण पेश गर्न जानकारी गराइएको थियो। तोकेको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णय बमोजिम आवश्यक अनुशासनात्मक कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी पत्रमा दिइएको छ। र सातको दोस्रो शेयर कारोबार दिन आज नेप्से परिसूचक 5.30 अंकले घटेको छ। हिजो 19.13 अंकले घटेको बजार आज पनि घटेर बन्द भएको हो। आजको कारोबारपछि नेप्से परिसूचक 2594 बिन्दुमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब करोड़को कारोबार भएकोमा आज 4.10 अर्ब करोड़ रूपियाँको भएको छ। आज 78 कम्पनीको शेयर मूल्य बढ़दा 187 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू

0: संघको प्रत्यक्ष प्रश्न उत्तरका लागि समय तोक्नु भएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्टको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्रले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्टको पत्र संसद सचिवालय पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यसअघि सभामुख डोल प्रसाद अर्यालले कालो चस्मा नलगाउन राजनैतिक दलका प्रमुख सचेतक र सचेतक मार्फत सांसदहरूलाई भन्नुभएको थियो। यदि कालो चस्मा लगाउनु पर्ने हो भने स्वास्थ्य परीक्षण रिपोर्ट चाहिने उहाँले बताउनु भएको थियो। यस अनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनु पर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र पुगेको हो। प्रधानमन्त्री शाहले साउन 22 गते नेपाली सेनाको छाउनी अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा लगाउनु पर्ने अस्पतालको रिपोर्ट साउन 26 संसद सचिवालयमा पठाइएको पाइएको छ। प्रधानमन्त्री शाहले भोलि रोस्टमबाट कालो चस्मा लगाएरै सांसदहरूको प्रश्नको जवाब दिनुहुनेछ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। देउवा समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन लिएर जानुभएको थियो। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा यतिखेर विचाराधीन छ। अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको हो।
1: नेपाली कांग्रेसका नेता दीपक खड्काले भने पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालतमा पुगेको बताउनु भएको छ। आज फेसबुक मार्फत उहाँले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि आफू र केही व्यक्तिको नाम जोडेर अदालत सेटिङ गरिएको भन्दै प्रचार भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। अदालतमा न्याय माग्न पुगेको विषय लिएर स्वतन्त्र न्यायपालिका प्रति अविश्वास पैदा गर्ने उद्देश्यले आफूलाई समेत जोडेर अदालत सेटिङ गरिएको भन्दै नियोजित प्रचार भइरहेको खड्काको आरोप छ।
0: काठमाडौँको नयाँ बानेश्वर चोकमा ड्यूटीमा खटिएका प्रहरीमाथि नै हातपात भएको छ। ड्यूटीमा खटिएका महिला तथा पुरूष कर्मचारी महिला तथा पुरूष प्रहरीमाथि नै आक्रमण भएको हो। आक्रमण गर्ने जुम्ला घर भएका 27 वर्षीय राज कठायत नाम गरेका युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान शुरू गरिएको छ। सड़क सचेतना जगाउँदै जथाभावीबाट बाटो काट्नेलाई आकाशे पोलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो। सोही क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताउनु भएको हो।
1: संसदीय समितिले अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले विषयमा छलफल गर्ने गरी बैठक राखेको छ। समितिको बैठक यही 11 गते बिहिबार बस्नेछ। समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गर्ने कार्यसूची छ। उक्त बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, मन्त्रालयका सचिव र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशकलाई बोलाइएको छ।
0: सर्वोच्च अदालत बार एसोसिएशनले गठन गरेको फैसला अध्ययन समितिले 11 वर्षदेखिका फैसला पठाइदिन आह्वान गरेको छ। सर्वोच्च अदालत बार एसोसिएशनले 13 भदौ 2082 सर्वोच्च अदालतले गरेका फैसलाको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले 1 वैशाख 2072 चैत मसान्त 2082 प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायलाई अनुरोध गरेको छ। अध्ययन समितिले फैसला अध्ययन गरी तयार पार्ने प्रतिवेदन सर्वोच्च अदालत बार एसोसिएशनलाई बुझाउनु पर्नेछ।
1: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनु भएको छ। 3 मन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद हुन्, जसमा दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुस्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित हुनुहुन्थ्यो। साउन 12

बाहिरिएपछि नेकपा एमाले र नेकपा बीच सत्ता सहकार्य प्रक्रिया अघि बढेको हो। यस्तै मन्त्री परिषदका अन्य सदस्यहरूमा तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिश गरिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले शर्मनाक पराजय बेहोर्नुको पछाडि 6 कारण रहेको निष्कर्ष निकाल्नु भएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखेको उक्त प्रतिवेदनका अनुसार एमाले पराजयबारे कारण सुझाव र पार्टी पुनर्गठनबारे प्रस्ताव गरिएको छ। सात प्रदेश कमिटी सहित 13 स्थानमा संकलन गरिएको सुझाव समेटेर तयार पारिएको प्रतिवेदनमा बाह्य शक्तिको सलखेलका कारणले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको छ। बरू जनचाहना बमोजिम विगतका सरकारले काम गर्न नसकेको, परिवर्तित जनचाहना सम्बोधन नभएको, जेएनजी आन्दोलनबारे एमालेको निष्कर्षमा जनताले विश्वास नगरेकोदेखि पार्टीभित्रको अलोकतान्त्रिक शैलीलाई समेत कारण मानिएको छ। जेएनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गर्नु, युवाहरू एमालेको पक्षमा नदेखिनु, अल्गोरिदम र बाह्य सलखेल बुझ्न नसक्नुलाई पनि पार्टी पराजयको कारण मानिएको छ। कार्यदलका संयोजक रामबहादुर थापा र अध्यक्ष ओलीले अगाडि बढ़ाउन नसाहेको पोखरेलको प्रतिवेदन आज सार्वजनिक भएको छ।
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौँडा इजलासमा मुद्दा विचाराधीन रहेकाले त्यसको टुङ्गो नलाएसम्म विश्वासको मत सम्बन्धी प्रक्रिया अघि नबढ़ाउन नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्न नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सभामुखलाई प्रक्रिया अघि नबढ़ाउन आग्रह गरेको हो। मुद्दाका दुवै पक्षलाई भदौ 10 अदालतले छलफलका लागि बोलाएको अवस्थामा विश्वासको मतको प्रक्रिया अघि बढ़ाउन खोज्नु अदालतको अवहेलना तथा प्रदेश सभामा रहेका दलहरूको अवमूल्यन हुने कांग्रेसको ठहर छ। कांग्रेसले सभामुखलाई कुनै दलको प्रवक्ताको भूमिकामा प्रस्तुत नहुन र अदालतको सम्मान गर्न आग्रह गरेको छ। साथै मुख्यमन्त्री थापा मगरले आज साँझ 4 लिने विश्वासको मत सम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुन आफ्ना सम्पूर्ण प्रदेशसभा सदस्यलाई व्हिप जारी गरेको प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिनुभएको थियो।
2: काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ। आज बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोग अधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यान आकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले जानकारी

0: गराउनु भएको छ। प्रधानमन्त्रीसँग हुने भेटघाटमा पाँच भदौमा सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङले गरेको व्यवहार बारे पनि ध्यान आकर्षण गराउने फोरमले जानकारी दिएको छ।
1: पोखरा दुवै नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएई राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल सामसी बीच छलफल भएको छ। पोखराबाट दुवै नियमित उडान भर्न सके पोखरा गण्डकी प्रदेश र नेपालका लागि अर्को खुर्किलो बन्ने भनिएको छ। पोखराका व्यवसायीले राजदूतसँग पोखरालाई दुवै जस्तो अन्तर्राष्ट्रिय सञ्जालमा जोडिनु ऐतिहासिक हुने भन्दै सहयोगका लागि अनुरोध गरेका छन्। पर्यटन व्यवसायीहरूले पोखराबाट दुवैसम्मको नियमित उडान शुरू हुनु समग्र नेपाल गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
0: सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम आउटसोर्सिङ गर्ने र श्रमिकको अधिकार खोज्ने प्रवृत्तिप्रति संसदीय समितिले प्रश्न उठाएको छ। यो विषयमा आज पनि प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक राखेको थियो। बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रम व्यवस्थापनका सम्बन्धमा छलफल भयो। छलफलमा समितिका सभापति रहबर अन्सारीले सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम आउटसोर्सिङ गर्ने र श्रमिकको अधिकार खोज्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। कुनै पनि निकायले श्रम आउटसोर्सिङका नाममा श्रमिकप्रतिको आफ्नो जिम्मेवारीबाट पछिन नपाउने उहाँको आग्रह छ। विशेष गरी औद्योगिक करिडोरहरूमा राजनीति र व्यापारको गलत नजर देखिएको भन्दै वडा अध्यक्ष वा राजनैतिक दलका स्थानीय प्रतिनिधिहरू नै आउटसोर्सिङ एजेन्ट बनेर उद्योगहरूमा श्रमिक भर्ती गर्ने र उनीहरूको पारिश्रमिकमा लाभ उठाउने कार्य भइरहेको प्रश्न उठेको छ। यता नक्कली एजेन्सीहरूका साथै राजनैतिक व्यक्तिहरूलाई भर्तीको अधिकार दिने उद्योग तथा कम्पनीलाई समेत पहिचान गरी कड़ा कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा उहाँको जोड़ छ। समिति सभापति अन्सारीले श्रमिकहरूको पारदर्शिता र हकहितका लागि डिजिटल रजिस्ट्री निर्माण गर्नुपर्ने र न्यूनतम पारिश्रमिक पनि नदी 10-12 हजारमा काम गराउने परिपाटी अन्त्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
1: उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढ़ाएको जनाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लाहरूमा स्थलगत अध्ययन शुरू गरिसकेको बताएको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिरा, धनुषा, महोत्तरी, सर्लाई, रौतहट, नलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जनाएको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार यसै सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिनेछ। अहिले भइरहेको अध्ययनमा अघिल्ला वर्षहरूको तुलनामा ढुवानी उत्पादन तथा अन्य विविध खर्चमा आएको परिवर्तनको समेत सूक्ष्म मूल्याङ्कन गरिने उहाँले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 26 वर्ष यताकै सबभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो सो 2026 उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, मेरो 36 वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको उहाँको भनाइ छ। नयाँ सरकारले बजेटको प्रतिबद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको आरोप उहाँको छ। अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1 खर्ब 6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै सो आयातबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको भनाई अध्यक्ष श्रेष्ठको छ। नेपालमा सवारी साधनको बजार विस्तार भइरहेको अवस्थामा स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारी साधनलाई समेत प्राथमिकतामा राख्दै नाटा अटो सो 2026 काठमाण्डुको भिरकुटी मण्डपमा आजबाट शुरू भएको छ।
2: लगातारको वर्षाले ठाउँ ठाउँमा सड़क भाँसिएर 40 दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने कोदारी सड़क आजबाट अस्थायी ट्र्याक मार्फत सञ्चालनमा आएको छ। अस्थायी ट्र्याक खुलेसँगै डेढ महिनादेखि कोदारी क्षेत्र र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर धमाधम तातोपानी भन्सारतर्फ भित्रन थालेका छन्। सड़क अवरूद्ध हुँदा चीनबाट नेपालतर्फ आउने र नेपालबाट चीनतर्फ जाने माल सामानको ढुवानी प्रभावित भएको थियो। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्य समिति सदस्य शारदा प्रसाद पराजुलीका अनुसार दशैं नजिकिँदै गर्दा सड़क अवरूद्ध भएपछि कोदारी क्षेत्रमा दर्जनौं कन्टेनर र चीनतर्फ करिब 80-85 कन्टेनर रोकिएका थिए।
1: आज शेयर बजार परिसूचक नेप्से 5.30 अंकले घट्यो। अघिल्लो दिन 19.13 अंकले घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेरै बन्द भयो। आजको कारोबारपछि नेप्से परिसूचक 2594 अंकमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम बढ़्यो। अघिल्लो दिन जम्मा 3 अर्ब 23 करोड़को कारोबार भएकामा आज 4 अर्ब 10 करोड़को भयो। 78 कम्पनीको मूल्य बढ़दा 187 कम्पनीको घटेको छ भने 12 मूल्य स्थिर रह्यो। आज विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढ़ेका थिए।
2: अब विदेशका खबर। सामाजिक सञ्जाल मार्फत प्रभावित गरेर कोलम्बियामा लागू औषध गिरोह र विद्रोही समूहले बाल बालिकालाई संगठित गरिरहेको मानवाधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ। ह्युमन राइट्स वाचको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिममा पार्ने कामहरूमा लगाइएको उल्लेख छ। यस प्रतिवेदनले बाल भर्तीको पृष्ठभूमि, बाल बालिकालाई जोखिममा पार्ने पक्ष, सशस्त्र समूहले प्रयोग गरिरहेका रणनीति र सामाजिक सञ्जाल सहितका औजार लगायत विषय विश्लेषण गरेको ह्युमन राइट्स वाचले जनाएको छ। दक्षिण अमेरिकी देशका आपराधिक संगठनहरूले लागू औषध व्यापार, चन्दा असुली र अवैध खानीबाट मुनाफा आर्जन गर्ने काम गरिरहेका छन्। ग्रामीण क्षेत्रहरूमा आफ्नो नियन्त्रण कायम गर्न उनीहरूले बाल बालिकालाई सामाजिक सञ्जाल मार्फत आकर्षित गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
1: अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवाद बढ़ावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको हो। सिरिया हटेपछि अब अमेरिकाले यो सूचीमा इरान, उत्तर कोरिया र क्युबा गरी 3 देश मात्र बाँकी रहेका छन्। उता अर्को विदेशको खबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाव बढ़ाउन नयाँ अभियान शुरू गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट विसेन्टले यसलाई अभूतपूर्व कदम भनेका छन्। उनले विदेशमा इरानका आर्थिक बाटाहरू बन्द गर्नु यसको मुख्य उद्देश्य रहेको बताएका हुन्।
2: अब खेल खबर। ओपनर आसिफ सेकु शतकसँगै 161 रन तथा अर्जुन कुमार सहको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपाली उक्त लक्ष्य 28 ओभरमै पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट भए। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गरेका थिए। अर्जुन कुमार 61 रनमा नट आउट रहे। त्यसअघि टसजित्र पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद स्यादात रामालीले सर्वाधिक 61 रन बनाए। सैफुल्लाह मलिकले 45, साइद अजिजले 40 तथा विरानदीप सिंहले 39 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन दिएर 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह एरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग भएको 2 अभ्यास खेल जितेको थियो।
1: संखुवा सभा गोल्ड कप फुटबल प्रतियोगिता आगामी कार्तिक 14-देखि 20 गतेसम्म खाँदबारीको माने भन्ज्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ। सामाजिक सद्भावका लागि युवा एकता विकृति विसंगतिका विरूद्धमा खेलकुदद्वारा सहकारीको प्रतिबद्धता भन्ने नाराका साथ एडभान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको छ। प्रतियोगितामा संखुवा सभाका 4 ए डिभिजन क्लब, राष्ट्रिय ए डिभिजन क्लब तथा छिमेकी जिल्लाका ए डिभिजन क्लब गरी 8 टोलीको सहभागिता रहनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: भोलि बस्ने प्रतिनिधि सभा बैठकमा 11 सांसदले सीमा लगायतका विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने, बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा।
1: कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता, अदालत सेटिङको प्रचारप्रति नेता खड्काको आपत्ति, अदालतका फैसला कार्यान्वयनबारे संसदीय समितिमा छलफल हुने।
2: बानेश्वर चोकमा महिला प्रहरीमाथि कुटपिट, उखुको समर्थन मूल्य तोक्ने तयारी, 11 जिल्लामा लागत अध्ययन शुरू, 1.5 महिनापछि खुल्यो तातोपानी नाका, रोकिएका कन्टेनर भित्रिँदै।
1: कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, 47 वर्षपछि सिरिया अमेरिकाको आतंकवाद सूचीबाट हट्यो, इरान विरूद्ध अहिलेसम्मकै सबैभन्दा कड़ा अमेरिकी प्रतिबन्ध।
2: र एसिसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित, आसिफ शेखको शतक, अर्जुन कुमार 61 रनमा नट आउट, संखुवा सभा गोल्ड कप कार्तिक दोस्रो साता हुने।
1: हवस् त नेपाली खबर अहिलेलाई यति नै, राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRM 99.1.
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हरि शरण, म लक्ष्मी भुसाल, सुनिराछु रेडियो एनआरएन 99.1।
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: पनि चुनावमा असर परेको स्वीकार गरिएको छ। पार्टीको महाधिवेशनमा महासचिव पोखरेल सहितका नेताहरूले भण्डारीलाई पार्टी सदस्यता नदिने ओलीको निर्णयको बचाउ गर्दै आएका थिए। अहिले सोही निर्णय गलत साबित गरेर पोखरेल नेतृत्व हत्याउने उद्देश्यमा देखेपछि ओली छक्क पर्नु भएको छ। महासचिवको प्रतिवेदन पढेपछि अध्यक्ष ओलीले भदौ 25, 26 र 27 गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिनुभएको छ। ओलीले एकै पटक बहुमत देखाएर आफूलाई बलियो देखाउन खोजेपछि महासचिव पोखरेलले पहिले कार्यदल र सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ। साथै ओलीले उक्त प्रतिवेदन पुनरीक्षण गर्न उपाध्यक्ष बादललाई निर्देशन दिनुभएको छ।
1: कार्यदलले भू राजनीतिक चलखेल र सामाजिक सञ्जालको अल्गोरिदमलाई पनि एमाले पराजयको कारण मानेको छ। चुनावकै बेला सामाजिक सञ्जालमा प्रतिस्पर्धी शक्ति आक्रमक हुनु र एमाले रक्षात्मक हुनुको परिणाम पनि ठूलो नतिजासँग जोड़िएको छ। विशेष गरी जेएनजी आन्दोलनका क्रममा देखिएका केही संस्थाहरूको नामै उल्लेख गरेर प्रतिवेदन तयार पारिएको छ। त्यसअघि कांग्रेससँग गरिएको सहकार्य संविधान संशोधनका निम्ति नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने स्थापित हुँदा जनता अझ असन्तुष्ट बन्न पुगेको प्रतिवेदनमा लेखिएको छ। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनले चुनावी नतिजा बिग्रनुको अन्तिम कारण भने पार्टीभित्रकै समस्यालाई मानेको छ। उम्मेद्वार चयन गुटबन्दी र अराजकताका कारणले एमाले पराजित हुनु परेको उहाँको निर्वाचनको मौन अवधिमा प्रशासित बीबीसीले डकुमेन्ट्रीलाई पनि एमाले हार्नुको कारण मानिएको छ। खर्चका कारणले इमान्दार कार्यकर्ता राजनीतिबाटै पाखा लाग्ने र निराश हुने प्रवृत्तिले पनि चुनावी पराजयको कारण मानिएको छ। निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कार्यवाही नहुँदा संगठनात्मक अराजकता र जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हुर्कियो प्रतिवेदनमा लेखिएको छ। एमाले नेतृत्वकै सरकारले पनि पार्टीका नीति र कार्यक्रमलाई जोड़ दिन नसक्नुलाई चुनाव हार्नुको अर्को कारण भनिएको छ। कार्यदलले पार्टीमा यसअघि खारेज गरेको 70 वर्ष उमेर र दुई कार्यकालको सीमा पुनर्स्थापना गर्नुपर्ने र निर्वाचनका उम्मेद्वार प्राइमरी चुनावबाट छान्नुपर्ने प्रस्ताव पनि गरेको छ। यसअघि ओलीले उक्त व्यवस्था बहुमतको बलमा जबरजस्ती हटाएर नेतृत्वमा ह्याट्रिक गर्नुभएको थियो। दुई कार्यकालको प्रावधानले पार्टीमा नेतृत्व विकास र हस्तान्तरणलाई सहज बनाउने मात्र होइन पार्टीमा गतिशीलता ल्याउन र नयाँ पुस्तालाई पार्टीमा जोड्न समेत सहयोग पुग्ने बुझाई कार्यकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ। अवसरको न्यायोचित वितरण नभएका कारण पार्टीमा कार्यकर्ताको समर्पण र क्रियाशीलता कम भएको उल्लेख गरिएको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउबा र खड्का समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन दर्ता गराउनु भएको हो। निवेदनमाथि पर्चेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले कंग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्ता दिएपछि कंग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। सर्वोच्चले शुरूदेखि नै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया तत्काल रोक्न सर्वोच्चमा हिजो निवेदन पेश गरेको थियो। अब पुनरावलोकनको मुद्दाको टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूह

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ। कांग्रेसले उच्च अदालतमा हालेको रिट उपर हिजो कारण देखाउ आदेश आएको थियो, जसका कारण हिजोदेखि पटक पटक सारिएको प्रदेशसभा बैठक आज बेलुकी बसेको थियो। साथै रिट निवेदक पक्ष र सरकार पक्षले अदालतले भदौ 10 गते छलफलका लागि बोलाएको छ। सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो। कांग्रेसका प्रमुख सचेतकले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 जना सांसदलाई व्हीप जारी गर्नुभएको थियो। आजको बैठक मार्फत मुख्यमन्त्री थापाले विश्वासको मत पाएको सभामुख अप्सरा चापागाईले घोषणा गर्नुभएको हो। उहाँका अनुसार विश्वासको मतको पक्षमा 57 र विपक्षमा 0 मत परेको छ। 104 सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन 53 जना सांसदको समर्थन आवश्यक पर्छ। थापालाई नेपाली कम्युनिष्ट पार्टी नेकपाका 26 र नेकपा एमालेका 25 उपसभामुख सहित र राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्। राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नूरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिनुभएको हो। सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विवादित बनेको थियो। सरकारले समर्थन गर्ने निर्णय गरेका दल नेता थापा सहित मन्त्री बनेका 3 जनालाई राप्रपा केन्द्रले कार्यवाही समेत गरेको छ। उनीहरू 4 जनालाई पदमुक्त गर्न राप्रपाले हिजो प्रदेशसभा सचिवालयलाई पत्रचार समेत गरेको थियो। राप्रपाका 12 जना सांसद मध्ये 7 जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहनु भएको छ। राप्रपाका बाँकी 5 जना सदस्य बैठकमा उपस्थित हुनुभएन। यसै गरी विपक्षी दल नेपाल मजदूर किसान पार्टी नेम्कीपाका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख गरिएको छ। मुख्यमन्त्री थापा गत भदौ 4 मा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
4: बागमती प्रदेशमा भागभण्डा मिलाउन 3 दलबीच 6 बुँदे सहमति भएको छ। एमाले, नेकपा र राप्रपाबीच सरकार सञ्चालनबारे सहमति भएको सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवड़ा, नेकपाका दलका नेता शालिकराम जमरकटेर र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा दलीय हैसियतको आधारमा साबिक 8 मन्त्रालय नबढ़ाउने गरी भागभण्डा गर्ने, सभामुख नेकपाबाट निर्वाचित गरिने उल्लेख छ। सरकार सञ्चालनबारे 7 दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने, नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने, मन्त्री परिषदको मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको तर्फबाट रहने उल्लेख छ।
5: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्र पुन सिजलराई स्वास्थ्य तथा वर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। केन्द्रमा भएको सहमति अनुसार एमालेका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना 3 मन्त्रीको नाम सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा मुख्यमन्त्री आचार्यले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त 3 मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएको छ। अब लुम्बिनीमा मुख्यमन्त्री सहित 9 मन्त्री रहेका छन्।

0: जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका तीनजना प्रदेशसभा सदस्यसँग फेरि स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरसँग 24 घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो। केन्द्रीय कार्यालयबाट आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्रमा सांसदहरूलाई स्पष्टीकरण सोधिएको हो। पार्टीले भदौ 1 गते पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न भनेको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 दिने स्पष्टीकरण सोधिएको थियो। तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुद्ध नभएमा पार्टी विधान र प्रचलित कानून निर्णय बमोजिम आवश्यक अनुशासनात्मक कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी पत्रमा भनिएको छ।
1: महिला प्रहरीलाई गाली गलौज र हातपात गर्ने युवकलाई 5 दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति दिएको छ। काठमाण्डुको नयाँ बानेश्वरमा आज बिहान आकाशी पुलबाट बाटो काट्न आग्रह गर्दा पैदल यात्री राज कठायतले गाली गलौज गरेका थिए। वाद विवाद बढ़दै जाँदा उनले महिला प्रहरीमाथि हातपात गरेका थिए। त्यतिखेरै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले 5 दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। प्रहरीका अनुसार कठायत विरूद्ध 2 कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो।
0: सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सीडी श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पाटपूर्जाको वर्तमान अवस्था र उपभोगको उपयोगको सम्भावनाबारे अध्ययन गरिएको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनः संचालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले 15 दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः संचालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन दिनेछ।
1: स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत 115 सेवा प्रदायक अस्पतालहरूलाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्ना गरेको छ। बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार मार्फत दिइँदै आएको मृगौला फेल भएर डायलासिस सेवा लिइरहेका, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरे बापत सेवा दिइरहेका ती अस्पतालहरूलाई 27,14,22,117 रूपियाँ 18 पैसा रकम शोध भर्ना गरिएको हो। बोर्डको गत भदौ 5 गतेको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब्ध कागजात एकीन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बीमा बोर्डले जनाएको छ। यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। बोर्डका अनुसार स्वास्थ्य संस्थालाई पनि फागुनसम्मको हिसाब क्लियर भइसकेको र बाँकी 5 महिनाको रकम पनि छिट्टै शोध भर्ना हुने गरी काम अघि बढ़िरहेको जनाएको छ।
0: आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत संचालनमा रहनेछ। अन्तशुल्क जन्ने प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ।
1: यस वर्ष मनसून प्रवेश गरे ता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर रहेको जानकारी दिनुभयो। सो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको उहाँले बताउनुभयो। यस अनुसार मनसूनको उक्त अवधिमा सरदरभन्दा 83.8 मिलिमिटर कम वर्षा भएको देखिन्छ। सुविधिले मनसून नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब 80% हिस्सा मनसून अवधिमै हुने जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले यस मनसून अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको थियो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मध्य प्रदेश सरकारले मोहम्मद जयन्ती मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर भोलि विदा दिने निर्णय गरेको छ। मध्य प्रदेश सरकारको गृह संचार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले आज सूचना जारी गर्दै भोलि परेको मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि विदा दिने निर्णय भएको जानकारी दिनुभएको छ।
2: आर्थिक मन्दी लगायतका कारणले मध्य प्रदेशमा 1000 बढ़ी उद्योग व्यापार बन्द भएका छन्। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका हुन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएको छ। गत आर्थिक वर्ष 2082-83 7540 उद्योगको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,562 राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताउनुभयो। विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ़नु लगायतका कारणले उद्योगको लगत कट्टा हुने संख्या बढ़ेको सूचना अधिकारी महतोको भनाइ छ। विभिन्न संचार माध्यममा चीनबाट जनयात भइरहेको समाचार सार्वजनिक भइरहँदा भन्सार विभागले पनि जनयात नभएको प्रश्न पारेको छ। विभागको तथ्याङ्क अनुसार भारत र चीनबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो। आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने कोड नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरिओम पोखरेलले बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 118,468 किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ। यसैगरी चालू आर्थिक वर्षको अहिलेसम्ममा 10,184 केजी धागो आयात भएको उहाँले बताउनुभयो। त्यसमध्ये भारतबाट 7,144 केजी र चीनबाट 2,996 केजी आयात भएको छ। जापानबाट पनि 44 केजी धागो आयात भएको विभागले जनाएको छ।
3: अठारौं संस्करणको नाडा अटो सो 2026 काठमाडौँको ब्रिगेडी मण्डपमा आज शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले आयोजना गरेको अटो सोको उपराष्ट्रपति रामशाह यादवले उद्घाटन गर्नुभयो। सोमा दुई पाङ्रे, चार पाङ्रे तथा व्यावसायिक सवारी साधनका गरी 53 ब्राण्डको सहभागिता रहेको छ। ती ब्राण्डले 1.5 दर्जन भन्दा बढ़ी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्। यसपटकको अटो सोको मुख्य आकर्षक मध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कूटर याची P2 पनि रहेको आयोजकले जनाएको छ। प्रदर्शन स्थलमा मेड इन नेपाल, मेड फर नेपाल पेभिलियन राखिएको छ, जसमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारी साधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
2: भन्सार छरीगरी भित्राइएको 10,00,000 रूपियाँ बराबरको कपड़ा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका 17 25 वर्षीय दिपेन्द्र शाहलाई प्रहरीले जिरा भवानी गाउँपालिका एक बलुवाबाट कपड़ा सहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकीबाट खटिएको टोलीले छाको साथमा रहेको मोटरसाइकल तथा 12 बोरा कपड़ा बरामद गरेको छ। र साताको दोस्रो शेयर कारोबार दिन आज निफ्टी परिसूचक 5.30 अंकले घटेको छ। हिजो 19.13 अंकले घटेको बजारमा आज पनि सोही क्रमले निरन्तरता पाएको हो। आजको कारोबार पछि निफ्टी परिसूचक 2594 बिन्दुमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम भने आज बढ़्यो। हिजो 3.23 अर्ब करोड़को कारोबार भएको शेयर बजारमा आज 4.10 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको छ। आज 78 कम्पनीको शेयर मूल्य बढ्दा 187 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार, ट्रक र अटो पार्ट्समा यसअघि 25% लाग्दै आएकोमा ट्रम्पले अब 50% पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू गरिनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनु भएको थियो। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। कार्नीले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्कन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको पनि बताउनु भएको छ। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जिमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाको तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेटको प्रतियोगिताको तयारीका रूपमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि सहज जित निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। जितका लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाबी ब्याटिङ गर्दै गर्दा वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोटाएर 48 ओभरमा झारिएको थियो। यससँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 161 रनको योगदान दिएका थिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएका हुन्। त्यस्तै अर्जुन कुमार 61 रनमा अभिजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको एक फल तयार पारेको थियो।
3: न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ड्समा फर्किएका छन्। एनपीएलको आगामी संस्करणका लागि 35 वर्षीय निसमलाई अनुबन्ध गरिएको जनकपुर बोर्ड्सले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। निसमले सन् 2024 पहिलो सिजनमा जनकपुर बोर्ड्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीलाई संसदमा भोलि 11 सांसदले प्रश्न सोध्ने। बालिनलाई कालो चस्मा प्रयोग गर्न अस्पतालको रिपोर्ट पेश।
2: ओलीलाई हटाउने शंकरको प्रतिवेदनले एमालेमा तरंग। कंग्रेसका देउबा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता। पेशी पछि
3: बागमतीमा एमाले नेकपा र राप्रपा बीच 6 बुँदे सहमति। लुम्बिनीका 3 सांसदसँग जसपा नेपालले माग्यो 24 घण्टे पुनः स्पष्टीकरण।
2: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै। अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
3: र मलेसिया विरूद्धको अभ्यास खेलमा नेपालको शानदार जित। न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम फेरि जनकपुर बोल्ड्समा अनुबन्ध।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
4: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ता।

तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 171 4780

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हान थापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्री भोज जस्तो पछि के हो के हो, अहिले नै लिइहालौ भइहालौ गरिहालौ खाइहालौ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई थप मजल गरेको छ, अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, योबाट मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढ़ाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रिभोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौ भइहालौ गरिहालौ खाइहालौ भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने, फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीति दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीति दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराश
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलट फेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यसबीचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचिए त यो दलको सालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरुन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिस्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिस्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्च्दै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्च्दै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्च्दै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दो, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा जम्मी 11 माननीय सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हातमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिनिधि नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्नाले 4 प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
4: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकी शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो थाहा संचार 99.4। निष्पक्ष सक्रियताको अभ्यास
9: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
8: इट्स 9 p.m.

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पनि पुर्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
1: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
1: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन भरको।

सुब्बा दाजु नेपाल छ र कस्तो, नेपाल जाने सुब्बा दाजु नेपाल छ र कस्तो, झिलिमिली पशुपति इन्द्रपुरी जस्तो, झिलिमिली पशुपति इन्द्र

समयको भले फरिया रातो चोलो ठमा रे समयको भले फरिया रातो चोलो ठमा हमेल सिक्री करना फुली सिरमा सिरफुल झमा हमेल सिक्री करना फुली सिरमा सिरफुल झमा धन कुबाला झूलो हजुर बिसै रमाइलो हे धन कुबाला झूलो हजुर बिसै रमाइलो।

0: तपाई सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाइसी क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अनटाप लामटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवनभरको।

सांस थी, धड़कन अधूरी थी, अधूरे हम, मगर अब चांद पूरा है फलक पे।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौ भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै बाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढ़ाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा 1 दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो, जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साबिकको चाहिँ जनप्रतिनिधि प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनुहुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिका भित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढ़ी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटो र पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलिक फरक अथवा कार्यक्रम अलिक फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा मात्र होइन, प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौँ।
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ शुरूआत गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि, यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन, 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वत हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु हुन त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि, अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने पटक पटक किन चाहिँ यो गरिरहन पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईटा तीनटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं, 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसले अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि 3 वर्ष गर्नुपर्ने हुन्छ कि।
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी, सबैको चित्त बुझ्ने गरी
1: पुग्ने गरी सक्दैन कसैले, कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो, पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले, एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो, अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा, अर्ध वार्षिक समीक्षा गर्छौँ, पोहोर समीक्षा गर्यो यसपालि नगरौं भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि 8 वटा पुग्छ कि अथवा 4 वटैमै हो कि अथवा 16 पुग्ने हो कि, त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्नु सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ. अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्याए नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि. आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि. त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौ. तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी, व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन. अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो. आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले 2 कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त.
0: संयुक्त संख्यामा छ कि अथवा कस्तो छ?
1: यस्तो छ, अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो. अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 वटा ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ के. किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो, धारा त अनिवार्य चाहियो. अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो, बिजुलीको महसुल लगायतका कुरामा. अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौँ न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या. अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने. हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौँ नि हाम्रो घरमा 2 हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कूल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौँ. होइन, तर आज हामी घरमै नुहाउँछौँ, लुगा धुन्छौँ, हामी हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौँ भने पछाडि हामीले गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि, होइन? मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाइ, हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाइ, होइन? हामीले अब मलाई के लाग्छ भने अब सिंचाइको ट्याङ्कीहरू, सिंचाइको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाइको कुलो अथवा सिंचाइको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या। एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ। ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
0: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने, कतै